0: नागरिक आवास सुनिश्चितता सम्बन्धी छुट्टै व्यवस्था छ, जसमार्फत पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय एकाइमा बस्छन् भने 12.8% परिवार भाडाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन, प्राविधिक परामर्श निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
1: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा, आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पिडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ्ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिङ्क, सुबिसु, सिजी र भायनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसञ्चार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्यान्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
0: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जसमार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्चिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने, तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनु माग राखिएको थियो। गृह मन्त्रालयले तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपदमा परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति 3 ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा, युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।
2: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अंग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
10: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित
2: आली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको पुटेकोसी नदीमा आएको हिमबाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्क विहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाडौँमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
1: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जडीबुटी जन्य सञ्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालाधारी श्रमिक आन्दोलनमा उत्रेपछि सञ्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चोको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोसी बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनीतिक पहल शुरू गरेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
1: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
1: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।
4: पूर्वको मेची, पश्चिमको महाकाली, दिसोंले बाँडेको छ सबैतिर खुशियाली।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब।
3: नेपाली खबरमा अब विदेशका खबर। आइतबार हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड मतदाताहरूले मतदान गर्दैछन्। ब्राजिल यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुदा दा सिल्भालाई सिनेटर फ्लाभियो बोल्सोनारोले कडा चुनौती दिने अनुमान गरिएको छ।
1: अब खेल खबर। आईसीसी पुरुष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटको रूपमा हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। आईसीसीले क्वालिफायर आगामी फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन गर्ने नयाँ मिति तय गरेको हो।
3: अब विचार विश्लेषण। कंग्रेसका 8 दशक शीर्षकमा नारद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। अनेक षड्यन्त्र अनेक बाधा र व्यवधानलाई बेहोर्दै कंग्रेसको अविरल यात्रा जारी छ। अहिले पनि कंग्रेसमा विवाद कायमै छ। संविधानविद विपिन अधिकारीले संविधान सामाजिक सञ्जालमा राखेको भनाई छ। अहिले हास्यास्पद रूपमा दुई समानान्तर महाधिवेशन प्रक्रिया चलिरहेका छन्। अदालतले भोलि आफ्नो निर्णय उल्ट्यायो भने त्यसै अनुसार होला, तर आजका मितिसम्म निर्वाचन आयोगको अभिलेखमा गगन थापा नेतृत्वको नेपाली कंग्रेस नै आधिकारिक पार्टी नेतृत्व हो। शेरबहादुर देउवाको गराउन शुरू गरेको अधिवेशन गैर कानूनी हो, त्यो नेतृत्वमा अब वैधानिक हैसियत छैन।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
9: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 18 गते आइतबार सन् 2026 अक्टोबर 4 तारिक असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव रासोपा पालिका चुनावको तयारीमा।
0: विपन्नलाई घर बनाउन 75,000 रुपियाँ अनुदान दिने गरी कानुन बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत। ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 जरिवानाको व्यवस्था।
1: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाडतिर फैलिँदै 74 जिल्लामा फैलियो। सन्चोको उत्पादन रोकियो।
0: फ्लाइ दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको युएईको दावी चरमपन्थी विचारधारासँग सम्बन्धित भएको आशंका।
1: र भारतसँगको एक दिवसीय श्रृङ्खलामा वेस्ट इन्डिज क्लिन स्विप हुनबाट जोगियो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 33 4 93 5 55।
5: काया कैरनमा अब खबरको सिलसिला सुरुमा नेपाली काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन। काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। 15 महाधिवेशन आजदेखि सुरु भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने

0: पति देउबाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनु पर्ने दबावमा काङ्ग्रेस रहेको छ। अर्कोतर्फ पुरानो पार्टीको साग पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि काङ्ग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने काङ्ग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: यसैबीच आजदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाडीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अन्डरग्राउन्ड माइतीगढदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रिकुटी मण्डपभित्र पनि केही गाडी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
0: काङ्ग्रेसपछि अब सत्तारूढ राजसपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रुमल्लिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा छ महिनापछि हुने स्थानीय तह अर्थात् पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
1: अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रुपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रुपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिस गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिस गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रुपियाँ र प्रदेशले 25,000 रुपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुङ्गाको छानो, बालुवा, गिट्टी, ढुङ्गा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवाबाडीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौँ परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठुलो वर्षापछि आएको बाढीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा 100 घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
0: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृङ्खलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ।

0: कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 53 63 53 98 550 77 061 र 98 550 77 53।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 493 74 98 510 61 356।
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959 98 550 60 359 र 98 550 67 359।
6: घर बनाउन 75,000 अनुदान दिने गरी कानुन बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10 लाख रुपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग।
8: गाँठका कुरा।
7: गाँठका कुरा श्रृङ्खलामा गाँठ कमाउने कुरा गर्यौँ, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौँ, जोगाएको गाँठलाई कसरी बढाउने भन्ने पनि बुझ्यौँ। अब अन्तिम श्रृङ्खलामा एउटा अलि फरक कुरा गरौँ। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिल सिन्हाबाट।
9: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या सुरु हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठुलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो किनिहालौ। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो खाइहालौ। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो ऋण निकालेर किनिहालौ। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ। त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्त्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर, शिक्षा, व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ। तर देखासिकी, विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आम्दानी आजै खर्च हुन्छ भन्ने त तपाईँलाई पनि थाहा नै छ। ऋण लिनु अघि 3 प्रश्न सोधौँ। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आम्दानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौडमा सम्बन्ध गुमायौँ भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौँ। परिवारमा आम्दानी र खर्चबारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौँ। समयमा तिरेको सानो ऋणले विश्वास बढाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौँ, केही आवश्यक खर्चका लागि छुट्याउँ, केही भविष्यका लागि लगानी गरौँ अनि आफ्नो क्षमता र आम्दानीभन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठुलो गाडी र ठुलो घर देख्नेले तपाईँलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पिरले चाउरिएको मरिच बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरिब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति, किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य, सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौँ।
6: फेरि पनि खबरकै सिलसिला, कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान आएको रिपोर्ट इडिसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्क्रब टाइफसबाटै ज्यान गएको भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्धताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ्दै गएको देखिन्छ। सुरुवाती वर्षमा यो रोग चितवन, नवलपरासी लगायतका तराईका जिल्लामा बढी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाडी र हिमाली जिल्लामा पनि फैलिँदै गएको। पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। इडिसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात, दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर, झाडी तथा बढी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पुरै ढाक्ने कपडा, पन्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाडी तथा भुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढी पाइने भएकोले घर वरिपरिको झाडी तथा भुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाडतिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: चिसो मौसममा रुघाखोकी, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जडीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपूर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोडजाड गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि सुरु गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जडीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन, सङ्कलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम, त्यसै गरी हिमालयन मसाज आयल, जटाकेश तेल, शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्ये सन्चो एक हो। रोकियो सन्चोको उत्पादन, गोरखापत्रमा खबर छ।
6: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
2: के डियर,
1: आजै गएर कहाँ बस्ने हो र?
2: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
3: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
4: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
3: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
5: देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले कक्षा बाह्रको नतिजा विगतका वर्षभन्दा छिटो प्रकाशन गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निर्धारित समयमै अघि बढाउन सकेको छैन। चिकित्सा शिक्षा आयोगको आर्थिक वर्ष 2083-84 शैक्षिक क्यालेन्डरमा असोजको तेस्रो हप्ता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ, तर आयोगले कार्तिक 14 गतेदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेन्डरमा तोकिएको समयभन्दा झन्डै एक महिना ढिला हुनेछ। गएको वर्ष कक्षा 12 को नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा 12 को नतिजा झन्डै 1.5 महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो सुरु गर्ने र शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा 12 को नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा 12 को नतिजा प्रकाशन गर्न झन्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झन्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यसअनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ्न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। युएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाई दुबईको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्सरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको युएईको सरकारी समाचार संस्था बामलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झन्डै 1 मिनटमै 17,000 फिट उचाइ गुमाएको फ्लाइट राडार 24 को तथ्याङ्कले देखाएको छ। युएईका महान्यायाधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ, तर उनले वास्तवमा के त्यसैले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। युएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन, तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंकाका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
6: अब खेल खबर। भारत र वेस्ट इन्डिज बीचको 3 खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा वेस्ट इन्डिज क्लिन स्विप हुनबाट जोगिएको छ। 3 खेलको श्रृङ्खला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढमा भएको तेस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृङ्खलामा क्लिन स्विप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इन्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इन्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
5: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसुन बाहिरिएको हो। मनसुनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पुरै बाहिरिने आकलन रहेको मौसमविद सञ्जीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जुन 13 मनसुन भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ, तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसुन बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग, गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी, मधेस, बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसुनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनीको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
6: मोगली नारायणगढ सडक खण्डमा पहिरो जाने र सडक भाँसिने समस्या बढेपछि यात्रा कष्टकर बनेको छ। दशैं नजिकै गर्दा यस सडक खण्डमा गाडीहरूको चाप बढेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सडकमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ति खेप्नु परेको छ। गएको एक महिनादेखि तोइन खोला, नाम्ची खोला, केराबारी लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खापत्रमा छ।
5: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सडक सञ्चालनमा आउन लागेको छ। सडक भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सडक डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मर्मत र पुनर्निर्माणको काम सडक कार्यालय चरीकोटले गर्दै आएको छ। चाँड पर्वलाई लक्षित फलफूल र रेडिमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोडिएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृह कार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाँड पर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाब बढाइरहेका छन्। चाँड पर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: रासपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
5: काया कैरनमा अब पालो उखानको,
6: नाफा कमाउन साहस चाहिन्छ।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन। नेतृत्व चयन सँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव, रासोपा पालिका चुनावको तयारीमा।
5: विपन्नलाई घर बनाउन 75,000 रुपियाँ अनुदान दिने गरी कानून बन्दै। मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रुपियाँसम्म जरिवानाको व्यवस्था।
6: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाडतिर फैलिँदै 74 जिल्लामा फैलियो, सन्चोको उत्पादन रोकियो।
5: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको युएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
6: र भारतसँगको एक दिवसीय श्रृङ्खलामा वेस्ट इन्डिज क्लिन स्विप हुनबाट जोगियो।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन। काङ्ग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता काङ्ग्रेसको 4 तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाईँ चाहिँ कुन काङ्ग्रेस नि? हाई हाई काङ्ग्रेस कि बाई बाई काङ्ग्रेस? बुझ्नु भएन, भाइ भाइ काङ्ग्रेस कि दाई दाई काङ्ग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
7: तपाईको विचारले तपाईको घर उत्कृष्ट, तपाईको फर्निचर।
8: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
9: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी
10: मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
11: हेलो
12: हेलो बुढी, के छ खबर?
11: ठिकै छ, चलेकै छ।
12: ल भिडियो अन गर्दा तलाई हेरौँ।
10: भिडियो अनै छ त देख्नु भएन र
12: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
13: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
14: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
15: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
16: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
17: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
13: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
14: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
13: ग्रुप राइटर नरेश महतो गीता महतो
18: सम्पर्क 97625-73-09-98-0-74-46-182 र 98-491-95-225
13: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
19: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
13: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
20: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
13: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
20: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
21: 93.2 स्वदेश एफएम
22: मा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
23: नमस्ते धेरै धन्यवाद
22: नेपाली कङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री भीपी कोइरालाले निर्वाचनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा पार्टीको 15 महाधिवेशन हुँदै गर्दाखेरि कस्तो खालको तयारी छ कस्तो उल्लास छ कस्तो उत्साह छ आज
23: यो 21 शताब्दीको युगमा नेपाली काङ्ग्रेसलाई पनि प्रविधि मैत्री र जनताको प्रिय र जनतासँग जोड्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने आज हामी सबैको दायित्व हो नेपालको राजनीति इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला जसले जनताको मतको माध्यमबाट शासनमा जान सकिन्छ भन्ने सिद्धान्त स्थापित गर्नुभएको थियो जनता नै सर्वोपरि हुन् जनतालाई पहिलो प्राथमिकता राखेर राजनीति गर्नुपर्छ भन्ने सिद्धान्त आज देशव्यापी रूपमा सफल भएको छ संसदीय राजनीतिमा सबै पोलिटिकल पार्टीले हामीले ल्याउन सफल भएका छौँ बन्दुकले होइन ब्यालेटले शासन चल्छ भन्ने सिद्धान्त स्थापित भएको छ बहुदलीय प्रजातन्त्र त्यसपछिबाट सङ्घीयता अनि समावेशीकरणको स्थापना भएको छ जनताले बनाएको संविधान दलित महिला जनजाति पिछडिएको वर्ग पुराना सेनानीहरू नयाँ युवा पुस्ताका जेनजीहरू प्रवासमा बस्ने नेपालीहरू बौद्धिक श्रमिकहरू र सम्पूर्णलाई समेट्ने गरी हाम्रो विधान बनेको छ आज नेपालका सबै राजनीति पार्टी मध्ये सबभन्दा समावेशी समावेशी राजनीतिका रूपमा स्थापित भएको पार्टी बनेको छ हामीले सबैलाई समेटेर सबैलाई अट्ने पार्टीका रूपमा स्थापित गरेका छौँ आजको दिनको सुरुवातबाट नेपाली काङ्ग्रेसको महाधिवेशन 15 महाधिवेशन प्रारम्भ हुँदै गर्दा सम्पूर्ण नेपालीहरूमा एउटा उत्सुकता आएको छ। भोलि राजनीति पार्टीहरू मध्ये नेतृत्व प्रदान गर्ने पार्टीका रूपमा नेपाली काङ्ग्रेस स्थापित हुने बेला आएको छ। अहिले आएका भेलबाडीहरूलाई रोक्ने पार्टी कुनै छ भने नेपाली काङ्ग्रेस हो। आजका दिनबाट प्रारम्भ भएको अधिवेशनले सबै अट्ने र सबैलाई समेट्ने काङ्ग्रेसका रूपमा हामी अगाडि लिएर जान्छौँ।
22: पार्टीको इतिहासकै सबैभन्दा धेरै प्रतिनिधिहरू यस पटक सहभागी हुँदैछन् महाधिवेशन। प्रतिनिधिहरू काठमाडौँ आएका छन्, कतिपय आउने क्रममा छन्। उहाँहरूको व्यवस्थापनदेखि लिएर उहाँहरूको अवस्था कस्तो छ?
23: वास्तवमै यो एउटा खुसीको कुरा पनि हो। सबै साथीहरूलाई अटाउने भएका कारणले हामीले भन्यो नि नयाँ पुस्तालाई पनि ल्याउने, मधेसलाई पनि जोड्ने, पहाडलाई पनि जोड्ने, जनजाति महिला दलित पिछडिएको वर्ग सम्पूर्ण एकै ठाउँमा अटाउने, कोही पनि नछुट्ने भएका कारणले सबै सेक्टरको प्रतिनिधित्व भएका कारणले हाम्रो अलिकता धेरै पनि भएका हुन् साथीहरू। यो वास्तवमा नीति निर्माण गर्ने ठाउँमा एउटा जात एउटा वर्ग एकजना मान्छेले मात्र सम्भव भएन, सबैलाई समेटेर जानुपर्छ भन्दा सबभन्दा बढी आज नेपाली काङ्ग्रेसका प्रतिनिधिहरू नेपाली काङ्ग्रेसको महाधिवेशनका लागि उपस्थित भएका छन् र हामीले कुनै तडक भडक नगरिकन टुल प्यानरहरू कहीँ पनि स्थापित नगर्ने, ठुलो प्रचार प्रसार नगर्ने, सबै साथीहरूलाई समेट्ने किसिमले अगाडि बढेका छौँ। मलाई विश्वास छ आगामी राजनीतिको नेतृत्व नेपाली काङ्ग्रेसका नेता अहिलेको पार्टी सभापतिको नेतृत्वमा हामी नेपाली काङ्ग्रेसलाई पहिलो र प्रिय पार्टी देशव्यापी रूपमा बनाउँछौँ र आगामी निर्वाचनमा पहिलो पार्टी भएर नेपालको राजनीतिलाई फेरि स्थापित गर्छौँ।
22: अब एउटा कुरा चाहिँ अहिलेको अवस्थामा गुटबन्दी हुने होइन, निकै ठुलो प्रतिस्पर्धा हुने, रस्साकस्सी हुने, उम्मेदवारी पनि घोषणाका चरणहरू यहाँले देखिराख्नु भएको छ, यो प्रकारको पनि देख्न मिल्छ वा चाहिँ कस्तो हुन्छ काङ्ग्रेसको यो महाधिवेशन चाहिँ ठ्याक्कै हेर्दा?
23: होइन, धेरै ठुलो गुटबन्दी हुँदैन। मलाई लाग्छ पार्टी सभापति सम्भवत निर्विरोध हुने सम्भावना बढेको छ। सभापति जी निर्विरोध भइसकेपछि सबै साथीहरूलाई समेट्ने कारणले उहाँले यो गुट त्यो गुट मेरो तेरो भनेर जानुहुन्न। जो हाम्रो राम्रो छ त्यसैले अगाडि लिएर जाने पद्धतिको विकास गर्नुपर्छ। पार्टीका कार्यकर्ताहरू हिजो जस्तो परिकर्मी होइन परिश्रमीहरूले ठाउँ पाउनेछन्, त्यति मात्र होइन कान भर्ने होइन काम गर्नेले ठाउँ पर्नेछन्। कुनै पनि साथीहरू कसैको कान भरेर वरिपरि घुमेर कुमार प्रवृत्ति गणेश प्रवृत्ति होइन कुमार प्रवृत्ति जसले काम गरे आउँछ त्यो साथीलाई ठाउँ दिने पद्धतिको विकास हुनेछ। पार्टीमा अब यो खल्तीबाट होइन जनताको मतबाट निर्वाचित हुने मान्छे नै अगाडि जान्छ भन्ने सिद्धान्त स्थापित हुनेछ। त्यसैले धेरै ठुलो गुटको प्रभाव नपरिकन पार्टीलाई एकताबद्ध भएर लानुपर्नेछ। केवल यति पर्सेन्टको 60-40-54-46 होइन, अब सम्पूर्ण काङ्ग्रेसको 100% काङ्ग्रेसको मात्र होइन देशभरिका बाहिरका सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको मन्दिर काङ्ग्रेस अगाडि काङ्ग्रेस भएर अगाडि बढाइ जान्छ।
22: अब यहाँको उम्मेद्वार के छ राबरी खतिवडाजी? अब बन्नु महाधिवेशन त लागि नै सक्यो, आज उद्घाटन हुँदैछ, तपाईँको आकाङ्क्षी कुन पदमा हो यतिखेर?
23: म कुनै पदाधिकारीमा चुनाव उड्छु र सबै देशभरिका साथीहरूको माया ममताले पार्टीलाई एकताबद्ध पार्टीलाई दह्रो र पार्टीलाई सबैको बनाएर जाने कुरामा सहयोग हुनेछ भन्ने विश्वास।
22: पदाधिकारी भनेपछि उपसभापति महामन्त्री सहमहामन्त्री
23: उपसभापति र सभापति बाहेकका कुनै पनि पदमा बेलुकासम्म मेरो निर्णय हुनेछ। तपाईँकै माध्यमबाट भोलि मेरो उम्मेदवारी यो भनेर बिहान घोषणा गर्नेछ।
22: भनेपछि महामन्त्री पदमा तपाईँको निकै बलियो दावेदारी रहन्छ होइन?
23: महामन्त्री मैले भने पदाधिकारीमा हुन्छ, सभापति उपसभापति
22: सभापति र उपसभापति हुनुहुन्न, महामन्त्री तपाईँ छोड्नुहुन्न, त्यसो भए यसपालि महामन्त्रीको दावेदार हुँदा
23: सबै साथीसँग सल्लाह गर्छु, आज उद्घाटन पछाडि सल्लाह गरेर निर्णय गर्छु।
22: अब अहिले चाहिँ नेपाली कङ्ग्रेसको चहल पहल चाहिँ कस्तो छ, उत्साह कस्तो छ नेता कार्यकर्ताहरूमा?
23: असाध्यै मैले हेर्नुहोस् ठुलो उत्साह प्राप्त भएको महसुस गरेको छु। देश विदेशका सम्पूर्ण साथीहरूले देश विदेशका सबैले अब यो कसरी जान्छ भनेर उत्सुकता साथ हेरिरहनु भएको छ। हामीले अहिले पनि गुटको र फुटको होइन एकताको राजनीति गर्ने आवश्यकता छ। सबैलाई समेटेर अघि नै भने सबैलाई समेटेर सबैलाई एकताबद्ध भएर यो चाहिँ मैले भने एउटा फुलको मालामा गाँसे चाहिँ सम्पूर्ण मान्छेलाई एउटा सुगन्ध दिने फुलको मालाको रूपमा काङ्ग्रेसलाई एकताबद्ध भएर हामी अगाडि बढ्छौँ।
22: अब अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसमा सभापति निर्विरोध हुँदै गर्दाखेरि पदाधिकारीहरूमा एक किसिमको रस्साकसी हुने देखिएको छ। अबको यो महाधिवेशनले चाहिँ कति सदस्य केन्द्रीय कमिटी वा पदाधिकारी चाहिँ निर्माण गर्नुहुन्छ?
23: अब अहिले आज मेरो सभापतिज्यूसम्म कुरा भएको थियो, सायद केही पदाधिकारी बढाउने जस्तो सम्भावना देख्दैछु। तपाईँको अब पदाधिकारी बढाएर मात्रै पनि समस्याको समाधान हुँदैन होला, तथापि काम गर्ने मान्छेहरूलाई अवसर दिनुपर्दछ। जो काम गर्न सक्षम छ, जसले इमान्दारी साथ काम गर्दछ, तिनीहरूलाई एकताबद्ध बढाएर अगाडि जान पनि आवश्यकता मैले महसुस गरेको छु। मलाई विश्वास छ आज केही साथीहरूसँग सरसल्लाह गरेर पदाधिकारीहरू थप्ने कुरा भइरहेको छ, तर तिनलाई कसरी लिएर जाने भन्ने उद्घाटन पछाडि तय हुन्छ र भोलि नोमिनेसनको टाइम भोलि 2 बजेदेखि पछाडि छ, त्यो अगाडि नै केही निर्णय भएर आउँछ।
22: अब कङ्ग्रेस यो देशको लोकतान्त्रिक पार्टी हो, पुरानो पार्टी हो, नेपाली कङ्ग्रेसले चाहिँ अब सिङ्गो देशको पनि हिजो शासन सत्तामा राम्रै तरिकाले चाहिँ काम गर्यो, अप्ठ्यारो अवस्थामा नेपाली कङ्ग्रेस चाहिँ लड्यो, तर आज चाहिँ 3 धार हुँदाखेरि जस्तो देउबा समूह भनिएको छ, शेखर कोइराला तटस्थ बस्नु भएको छ, अब तपाईँहरू चाहिँ महाधिवेशनमा होमिनु भएको छ, यसले अलिकति कमजोर बनायो होइन कङ्ग्रेसलाई चाहिँ।
23: म सबै नेताहरूलाई सम्मान गर्छु, कुनै पनि नेतालाई अपमान गर्न चाहन्न, कुनै नेतालाई देउता बनाउने, कुनै नेतालाई राक्षस बनाउने हाम्रो प्रवृत्ति छैन। मुखले तितो बोलेर समस्याको समाधान हुँदैन। आज नेपालको राजनीतिलाई एउटा समावेशी समानुपातिक सबैको बनाउन सबैको योगदान छ। सबै नेताहरूलाई सम्मान गरेर अनुरोध गर्न चाहन्छु, अहिले फुट र गुटको नगरौँ, सबै नेताहरूलाई सम्मान गर्छौँ, यही पार्टीभित्र रहेर सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। बाहिर रहनुभएका आदरणीय नेताहरू जसले ठुलो नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ, दिन दिनुभएको छ र आफ्नो स्वार्थभन्दा पार्टी पहिलो र प्रिय बनाउन लाग्नु भएको छ, अहिले पनि त्यसै गरी लागिदिनुहोस् र काङ्ग्रेसलाई एकताबद्ध भएर अगाडि बढौँ, तेरो मेरो नगरौँ। काङ्ग्रेस कमजोर हुँदा नेपालको लोकतान्त्रिक पद्धति, कानुनी राज्य, प्रेस स्वतन्त्रता, राष्ट्रियता र मानव अधिकारका मूल्य मान्यताहरू कमजोर हुन्छन्। त्यो कुरालाई ध्यान दिएर सबै एकताबद्ध भएर अगाडि जानुपर्छ। आजै भयो भने भोलि पर्सि 1 महिनाभित्र 2 महिनाभित्र पनि काङ्ग्रेसलाई एकताबद्ध काङ्ग्रेस बनाएर हामी अगाडि बढ्छौँ। महाधिवेशन आज भए पनि भोलिका दिनमा हामी सबैलाई एक ठाउँ लिएर तपाईँको चुनावसम्म सबै पार्टीका सबै साथीहरूलाई एक ठाउँमा लिएर हामी अगाडि बढ्छौँ र पार्टी एकताको तपाईँको सन्देश केही दिनभित्रै तपाईँले सुन्नुहुनेछ।
22: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुन्थ्यो नेपाली कङ्ग्रेसका नेता रामरी खेतुडा, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ।
0: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
18: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
21: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद।
22: नेपाली कङ्ग्रेसका नेता एवं पन्नु महाधिवेशन व्यवस्थापन समिति सदस्य लेखनाथ पोखरेल हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
24: महाधिवेशनलाई भव्य र सभ्य रूपमा तयारी गर्दैछौँ र अहिले काठमाडौँको मुटु, टुरी खेल, ब्यौरी जस्तो सिँगारिएको अवस्थामा छ भने आज 2 बजे हामी 17 जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू, त्यसै गरी 753 स्थानीय तह, 165 सङ्घीय निर्वाचन क्षेत्र, 330 प्रदेश क्षेत्र, विभिन्न भारतीय तथा शुभेच्छुक संस्था र विदेशी स्थित जनसम्पर्क समितिबाट र सभापतिबाट मनोनित 75 गरेर करिब 7,700 महाधिवेशन प्रतिनिधिहरूले आज नेपाली कङ्ग्रेसको ऐतिहासिक 15 महाधिवेशनमा भाग लिँदै हुनुहुन्छ। यो महाधिवेशन साँच्चीकै लोकले हेर्ने गरी, विश्वलाई देखाउने गरी हामी यो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीका साथ हामी अगाडि बढेको कुरा म जानकारी गराउन चाहन्छु।
22: व्यवस्थापन कसरी भएको छ, घाँस बाँसदेखि लिएर अन्य कुराहरू कस्तो छ?
24: विशेष गरेर यो पटकको अधिवेशनलाई कङ्ग्रेसले मितवै अधिवेशन पनि गराउने र मुलुकमा देखिएका विपदका यी विपत्तिको घडीमा हामीले धेरै तामझाम नगर्ने र प्रचार शैलीलाई पार्टीभित्रको आन्तरिक निर्वाचन भएका कारणले गर्दा धेरै तडक भडक नगर्ने र डिजिटल माध्यमबाट मात्रै प्रचार शैलीलाई अगाडि बढाउने गरी निर्णय भएको छ। त्यस अनुसार हामी व्यवस्थापनका दृष्टिकोणले हामीले भोजनको व्यवस्था, भेरकुटी मण्डपमा हामीले आज जो रजिस्टर हुनुहुन्छ उहाँ रजिस्टर भएका व्यक्तिहरूको ब्यागमै हामीले खानाको कुपनलाई व्यवस्थापन गरेर गरेर राखिदिएका छौँ। आवासको कुराका निम्ति आवास अहिले सेल्फ जो व्यक्ति महाधिवेशन प्रतिनिधि हुनुहुन्छ उहाँहरू नेता साथीहरू पनि हो र पार्टीलाई भर्खरै मात्रै ठुलो विशेष महाधिवेशन त्यसपछिको आम निर्वाचन त्यसपछिका विविध परिस्थितिका कारणले गर्दा यो सेल्फ रूपमा व्यक्तिगत रूपमै भुक्तानी गर्ने गरी होटेलहरूको हामीले सङ्केत उहाँहरूलाई कुन कुन एरियामा होटेलहरू हुन सक्छन् गौशाला सुन्दारा ठमेल गङ्गबु कलङ्की बाग बजार यी लगायतका ठाउँहरूको लोकेसनहरू र त्यहाँ अप्ठ्यारो परेका साथीहरूलाई सहजीकरण गर्ने तर त्यसको आवास बसे बापतको रकम चाहिँ उहाँहरूले नै भुक्तानी गर्ने गरी अहिले फरक ढङ्गबाट व्यवस्थापन भएको कुरा म जानकारी गराउन चाहन्छु खेमजी।
22: होइन अब देशभरका नेता कार्यकर्ताहरू अर्थात् महाधिवेशन प्रतिनिधिहरू लमसम कति जतिको उपस्थिति हुन सक्छ काठमाडौँमा यो महाधिवेशन अवधिभर?
24: आज हामी अनुमान गर्दैछौँ, मलाई लाग्छ तपाईँ काठमाडौँको सडकमा तपाईँले हेर्नुभयो भने हामी धेरै तामझाम र जुलुस झाँकी नगर्ने तर पनि कङ्ग्रेसभित्र देखिएको उत्साह जाँगर र सर्दे नेता गगन थापालाई 15 महाधिवेशनबाट पार्टी सभापति बनाउनु पर्छ भनेर देशका दूरदराजबाट आएका सबै मान्छेहरू जति महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ प्राविधिक रूपमा महाधिवेशन प्रतिनिधि हुन नसकेका सबै काङ्ग्रेसजनहरू आज काठमाडौँमा उपस्थित भएर यो 15 महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नुपर्छ भनेर लाग्नु भएको छ र तपाईँले सोचे अनुमान गरे भन्दा ठुलो संख्यामा कङ्ग्रेसहरूको आज काठमाडौँमा भेला हुँदैछ। यो भेला साँच्चिकै ऐतिहासिक र सुन्दर भेला बन्छ भन्ने कुरामा हामी सबैले विश्वास गर्न सकिने वातावरण देखिन्छ खेमजी।
22: होइन लेखनाथजी, अब ऐतिहासिक महाधिवेशन हुँदैछ नेपाली कङ्ग्रेसको 15 महाधिवेशन, जहाँ चाहिँ निर्वाचनबाट फर्किसकेपछि बिपीले चाहिँ पहिलो सम्बोधन गरेको स्थलबाट चाहिँ जुन तरिकाले यहाँहरूले चाहिँ महाधिवेशन गर्दै हुनुहुन्छ त्यसले एउटा एक किसिमको सन्देश पनि प्रवाह गरेको त छ नै, तर तपाईँ यतिखेर चाहिँ कुन पदमा उम्मेदवारी हो लेखनाथजीको चाहिँ?
24: खेमजी, विशेष गरेर हामी विशेष महाधिवेशनको अभियन्ताको रूपमा काम गऱ्यौँ र देशभरिका साथीहरूले हामीलाई कहीँ न कहीँ कुनै न कुनै भूमिकामा देख्न खोजिरहनु भएको छ। म लेखनाथ पोखरेल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि भइसकेपछि मैले आफूलाई नेपाली कङ्ग्रेसको यो गगन थापाको नेतृत्वमा बन्ने 15 महाधिवेशन केन्द्रीय समितिको सदस्य बन्नुपर्छ भन्ने ध्येयका साथ आफूलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा लागेका छौँ। आज उद्घाटन सत्र हुन्छ, भोलि 2 बजेपछि हामीले हाम्रो उम्मेदवारी दर्ता गर्छौँ र मैले नेपाली कङ्ग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा लेखनाथ पोखरेलको नाम रहन्छ र देशभरिबाट आउनुहुने सर्दे महाधिवेशन प्रतिनिधिहरू विदेश स्थित जनसम्पर्क समितिबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो हार्दिक अपिल पनि छ, तपाईँको एक अमूल्य मत विशेष महाधिवेशनबाट आएको यो नेतृत्वलाई सफलीभूत पार्ने र यो नेतृत्वलाई प्रगाढ बनाउनका निम्ति मेरो पनि कहीँ न कहीँ एकता थप्ने परिस्थिति बन्छ। त्यस कारणले यहाँको अमूल्य मत पनि म तपाईँको सञ्चार माध्यम मार्फत लेखनाथ पोखरेललाई केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजय गराउनका लागि पनि तपाईँको सञ्चार माध्यमको उपयोग गरेर म हार्दिक अपिल गर्न चाहन्छु।
22: र अब नेपाली कङ्ग्रेसको यो महाधिवेशन चाहिँ भव्यताका साथ सम्पन्न हुन्छ होइन, एकदमै तपाईँहरूले सम्पूर्ण तयारी पुरा गर्नुभएको छ होइन?
24: आज तपाईँलाई भनौँ, मैले भनिसके है देशको तपाईँ भन्नुभयो कडा सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। धेरै महाधिवेशन करिब करिब हिजो रातिसम्मको हाम्रो डेटामा 90% भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनुभयो। त्यसै गरी अमेरिका युरोप एसियाका मुलुकहरूबाट जनसम्पर्क समितिका सबै साथीहरू पनि आइसक्नु भएको छ। त्यसै गरी भातृ तथा शुभेच्छुक संस्था सबै महाधिवेशन प्रतिनिधिहरू पनि उपस्थित भइसक्नु भएको छ। त्यस कारणले आज मलाई लाग्छ 2 बजेसम्म सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ उत्रिनुहुन्छ र हाम्रो उद्घाटन सत्रमा सबै सरिक हुनुहुन्छ र नियमित रूपमा हाम्रो बन्द सत्र रहनेछ। बन्द सत्रले यो ऐतिहासिक महाधिवेशनबाट हाम्रा राजनीतिक प्रस्तावहरू दस्तावेजहरू अबको काङ्ग्रेस कस्तो हुने, नेपाली कङ्ग्रेसलाई कसरी यो मुलुकको अभिभावक सम्पन्न सक्रिय काङ्ग्रेस बनाउने, गगन थापालाई कङ्ग्रेसको पार्टी सभापति मात्रै होइन भोलिको प्रधानमन्त्री बनाउनका निम्ति दिशाबोध गर्ने महाधिवेशन को रूपमा यो महाधिवेशन चिन्न सकिन्छ। लोकले हेरेको छ, विश्वले हेरिरहेको छ। अब राजनीतिक रूपमा पर्खर र व्यक्तित्व भएको व्यक्ति गगन थापालाई एकपटक मुलुकको कार्यकारी ठाउँमा हेर्न खोजेको अवस्थालाई परिपूर्ति गर्ने थलोको रूपमा यो महाधिवेशन उभिएको छ। त्यस कारणले पनि हामी यो महाधिवेशनलाई साँच्चिकै सबैले सोचे जस्तो, सबैले देखे जस्तो, सबैले हेर्न खोजे जस्तो महाधिवेशन गराउने गरी तयारीमा जुटेका छौँ। यो सन्दर्भमा गगन थापालाई सँगै बसेर साथ दिने सहयोग गर्ने सबै देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरू गगन थापालाई सभापति बनाइसकेपछि कङ्ग्रेसको अनुहार फेर्न सकिन्छ, मुहार परिवर्तन गर्न सकिन्छ, हिजोको परिवेशबाट उठ्न सकिन्छ भन्ने ध्येयका साथ कङ्ग्रेसको महाधिवेशन अगाडि बढाउने गरी हाम्रो तयारी भएको छ र यो कङ्ग्रेसको केन्द्रीय महाधिवेशन आज जसरी उद्घाटन हुन्छ समापन सत्रसम्म जाँदै गर्दा हामीले यसलाई व्यवस्थितीकरण कसरी गर्ने भन्ने कुरामा हाम्रा विभिन्न आधा दर्जनभन्दा बढी समितिहरू त्यहाँ तल्लीन भएर लाग्नुभएको छ, उहाँहरू खटिरहनु भएको छ, रातभरि पनि खुला मञ्चमा काम भइरहेको छ। पार्टी कार्यालय रातभरि पनि खुला छ र सबै साथीहरू त्यहाँ पनि पंक्तिबद्ध भएर काम गर्नुभएको छ र यो अधिवेशनलाई साँच्चै ऐतिहासिक मात्र होइन संसारले हेर्न सक्ने खालको यसरी पार्टीहरूका अधिवेशन हुनुपर्छ भन्ने नमुनाको रूपमा गर्नुपर्छ भन्ने ध्येयका साथ हामी अगाडि बढेको कुरा जानकारी गराउन चाहन्छु। खेमजी
22: हस् लेखनाथजी, यहाँको महत्त्वपूर्ण समयका लागि आगामी दिनको शुभकामना पनि दिन चाहन्छौँ। धेरै धेरै धन्यवाद, समयका लागि नमस्कार।
24: हस् धन्यवाद, तपाईँको संचार माध्यम र यो अवसरका लागि म तपाईँ र तपाईँको सिङ्गो टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
22: नेपाली कङ्ग्रेसका नेता लेखनाथ पोखरेल आदरणीय श्रोता, अब हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसका युवा नेता मोती भण्डारी। मोतीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, गुड मर्निङ, नमस्कार। हजुर,
22: नेपाली कङ्ग्रेसको महाधिवेशनमा कतिको उल्लास छ, उत्साह छ? तपाईँको उम्मेदवारी केमा छ कङ्ग्रेसको यो महाधिवेशनमा, पन्ध्रौं महाधिवेशनमा?
2: नेपाली काङ्ग्रेसको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशनलाई हामीले विशिष्ट र भव्यताका साथ सम्पन्न गर्न गइरहेका छौँ। यो विशेष परिस्थितिमा नेपाली कङ्ग्रेसले बोक्ने नीति र कार्यक्रमलाई अब संसारले नयाँ ढङ्गबाट हेरिरहेको छ, निहालिरहेको छ। पक्कै पनि गगन थापाको नेतृत्वमा जुन नेपाली कङ्ग्रेसलाई रूपान्तरण गर्दै देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि नेपाली काङ्ग्रेसले अब लिने नीति र कार्यक्रमले अब नेपाली जनताको भविष्य र भाग्यलाई फैसला गर्ने एउटा नीतिको र उत्सवको रूपमा लिएको छ। यसलाई हामीले तलैबाट जुन लोकतान्त्रिक विधि प्रक्रियाबाट जुन क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर जुन पाल्नुहुने सम्पूर्ण देश विदेशबाट आउनुहुने सम्पूर्ण काठमाडौँमा आउनुहुने सम्पूर्ण प्रतिनिधि प्रदेश सचिव र म हार्दिक जय नेपाल र उहाँलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। र यो ऐतिहासिक क्षणमा नेपाली काङ्ग्रेसको लोकतान्त्रिक र गणतान्त्रिक यात्रामा हामीहरूले अथक सङ्घर्ष र गगन थापाको नेतृत्वमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणदेखि शान्ति प्रक्रियादेखि अब जेएनजी आन्दोलनपछि नयाँ विकसित राजनीतिक घटनाक्रमलाई पनि हामीले नयाँ ढङ्गबाट परिभाषित गर्दै नयाँ पुस्ताहरूलाई पनि हामीले जुन खाले जुन विधानले व्यवस्था गरेको छ यसमा युवाहरूको प्रशस्तै यो आकर्षणको केन्द्र बनेको छ नेपाली कङ्ग्रेस पार्टी र अब यसलाई संस्थागत विकास गर्दै नयाँ ढङ्गको राजनीति उचाइमा पुर्याउनको लागि गगन थापाको नेतृत्वमा यो पन्ध्रौँ महाधिवेशनलाई ऐतिहासिक र इतिहासमा कोसे ढुङ्गा साबित हुनेछ भन्ने कुरा हामी सबैले विश्वास दिएका छौँ र आगामी दिनमा नेपाली काङ्ग्रेसको यात्रालाई अब लोकतान्त्रिक मूल्य मान्यता पद्धतिमा र सुशासनको अनि मार्गमा अगाडि बढाउनको लागि एउटा नेपालको राजनीतिक इतिहासमा नमुना मार्ग नेपाली कङ्ग्रेस बन्नेछ र गगन थापाको नेतृत्वमा हामीले समुन्नतिको विकासमा अगाडि बढाउनेछौँ भन्ने कुरा विश्वास लिएका छौँ। खेमजी,
22: अब अहिलेको अवस्थामा तपाईँको उम्मेदवारी केमा छ नेपाली कङ्ग्रेसको यो पन्ध्रौँ महाधिवेशन, ऐतिहासिक महाधिवेशन?
2: पक्कै पनि म 2062 सालको जुन गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै गर्दा पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको सभी सभापति हुँदै नेपाल विद्यार्थी सङ्घको पटक पटक केन्द्रीय समितिमा र ऐतिहासिक क्षणहरूमा नेपाली कङ्ग्रेस पार्टीले नीति तय गरेका चाहिँ कामहरूलाई सम्पन्न गर्दै निष्ठा त्याग र समर्पणलाई आफूलाई समाहित गर्दै अहिले आएको छु र अहिले म नेपाली काङ्ग्रेसको यो पन्ध्रौँ अधिवेशनबाट केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी छ र मलाई विश्वास छ मेरो जुन लगाव मेरो सङ्गठनप्रतिको जुन अब नेपालमा म केही गरौँ भनेर लागिरहेको मानिसले गर्दा र सम्पूर्ण प्रतिनिधिज्यूहरूले मेरो लगानी र मेरो पार्टीभित्रको समर्पणलाई मूल्याङ्कन गर्दै केन्द्रीय समितिमा अत्याधिक मतका साथ विजय गराउनु हुनेछ भन्ने म विश्वास दिएको छु खेमजी र नेपाली कङ्ग्रेसलाई समय सापेक्ष सञ्चालन गर्नको लागि सुशासनको मार्गमा अगाडि बढाउनको लागि र मेरो उम्मेदवारी हो भन्ने कुरा मलाई म ठान्दछु। अनि खेमजी,
22: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब सुधारीको कङ्ग्रेस बनाउने तयारीमा हुनुहुन्छ, चरणमा हुनुहुन्छ, विधान पनि परिवर्तन भएको छ, कङ्ग्रेस एकजुटता भएर जान सक्ने सम्भावना के छ, कङ्ग्रेस बलियो भएर जान सक्ने सम्भावना के छ, गगन थापाले गरेको नेतृत्व अर्थात् अब निर्विरोध उहाँ सभापतिमा चयन हुने प्रक्रियामा हुनुहुन्छ भन्ने कुरा सुनिएको छ, अब कस्तो खालको कङ्ग्रेस बन्छ?
2: अहिलेको परिस्थितिमा हामीले मध्यनजर गर्दै पार्टी नेतृत्व गगन थापालाई सर्वसहमत रूपमा चयन गर्नुपर्छ भन्ने कुरा हामीले जुन भनिरहेका छौँ र अब सम्भवतः के हुन्छ हेरौँ, अधिवेशनको प्रक्रियामा पुगिसकेपछि आज भव्य रूपले यो उद्घाटन सत्र हुँदैछ र सम्पूर्ण हिसाबले तयारी पुरा भइसकेको छ र रात दिन सबै कामहरू भइरहेको छ, हामीहरू पनि खटेर यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेका छौँ र नेतृत्व चयनको प्रक्रियामा अब हामीले विभिन्न क्लस्टरमा केही विधानमा छलफल हुने कुरा पनि अनि अवश्य हुन्छ नै र यसमा केही केन्द्रीय पदाधिकारीहरूको सहित संख्या थपिने भन्ने कुरा आएको छ, यसमा पनि अब छलफल हुन्छ र बन्द सत्रको हलबाट अब पारित भइसकेपछि बल्ल निर्वाचनको प्रक्रियामा अगाडि बढ्छ भनेर चाहिँ हामीलाई पदाधिकारीहरूले चाहिँ भनिरहनु भएको छ र तथापि पनि केही छैन, हामीले जुन अहिलेको समय सापेक्ष नेपालको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत विकास र समय सापेक्ष जेन्जी आन्दोलनको पनि मर्म भावन समेट्दै र अगाडि बढाउनको लागि गगन थापा निर्विकल्प सभापति हो र उहाँलाई अब निर्वाचन भयो भने विधि पदले मान्नै पर्ने छ। उहाँलाई तिन तिहाई भन्दा बढी मतले उहाँलाई निर्वाचित गराएर हामी पठाउँछौँ। सकेसम्म साथीहरूलाई हामी आग्रह गर्छौँ, अनुरोध गरिरहेका छौँ सम्पूर्ण नेताहरूलाई, अहिलेको आवश्यकता भनेको गगन थापा हो, नेपाली काङ्ग्रेसमा यो देशकै हो, त्यसले गर्दा चाहिँ हामीले यसलाई एउटा विशिष्ट परिस्थिति मूल्याङ्कन गर्दै हामीले सर्वसहमतमा लैयौँ भन्ने कुरा भनिरहेका छौँ। के हुन्छ हेरौँ, अब एउटा विधि मूल्य मान्यतामा पनि नेपाली कङ्ग्रेस पार्टी अगाडि बढ्ने भएकोले अलि यही नै भन्न सकिँदैन। खेमजी
22: हस्, यहाँको महत्त्वपूर्ण समय आगामी दिनको लागि केन्द्रीय सदस्यको उम्मेद्वार भन्नुभएको छ, यहाँलाई शुभकामना पनि छ। नमस्कार मोदीजी।
2: हस् खेमजी, धन्यवाद मलाई समय सापेक्ष म जुन दुई शब्द राख्ने अवसर दिनुभएकोमा। रेडियो नेटवर्क परिवारलाई म हार्दिक धन्यवाद बधाई
22: हुन्छ। नमस्कार, नेपाली कङ्ग्रेसका नेता मोती भण्डारी आदरणीय श्रोता, हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसका जेन्जी केन्द्रीय सदस्यका उम्मेद्वार रुबी सिटौला। रुबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। देशभर लाखौं जनताले नेपाली भाषा देखेर सुनिराख्नु भएको छ, नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्यमा तपाईँको उम्मेदवारी किन बताउनुहोस्?
3: हजुर धन्यवाद। मेरो उम्मेदवारी चाहिँ अब नेपाली कङ्ग्रेसलाई चाहिँ जेएनजी पुस्तालाई पनि समेट्नुपर्छ, जेएनजी पुस्ताको युवाहरूलाई पनि समेट्नुपर्छ भनेर चाहिँ मेरो उम्मेदवारी हो। अब नेपाली कङ्ग्रेसभित्र चाहिँ पुस्तान्तरणको बहसलाई चाहिँ व्यवहारमा लैजाने प्रयास भइरहेको छ, त्यो व्यवहारमा लैजाने प्रयासको सानो हिस्सा हुन चाहन्छु, त्यही भएर चाहिँ मेरो उम्मेदवारी।
22: अब नेपाली कङ्ग्रेसको यो ऐतिहासिक 15 महाधिवेशन हुँदैछ होइन, टुडी खेलमा अब भव्यमा धेरै ठाउँबाट चाहिँ नेता कार्यकर्ताहरू आउनु भएको छ, तपाईँको अहिलेको अवस्थाको पछिल्लो कुरालाई गर्ने हो भने तपाईँले कसरी बुझ्नु भएको छ नेपाली कङ्ग्रेस कस्तो पार्टी हो, गगन थापाको नेतृत्वमा नेपाली कङ्ग्रेस कसरी अगाडि बढ्छ?
3: हजुर, अब हाम्रो गगन थापाजीले ठुलो आँट गरेर ठुलो विद्रोह गरेर यहाँसम्म आउनु भएको छ, विशेष महाधिवेशन कस्तो परिस्थितिमा भयो भन्ने कुरा एकदमै ठुलो हुन्छ होइन, ठ्याक्क हामी एक वर्ष अगाडि फर्किनु पर्छ। त्यसको लागि हामी मेरो पुस्ताको साथीहरूले, म 22 वर्ष कि भए, मेरो पुस्ताको साथीहरूले एउटा विद्रोह गर्नुभयो, त्यस पछाडि चाहिँ जियो नहुनु थियो त्यो भयो, त्यसपछि विशेष महाधिवेशन भयो, यो सब भइरहेको छ होइन। यसलाई फर्केर हेर्दाखेरि चाहिँ जिन्जी प्रोटेस्टले पनि के गरिरहेछ, के भयो, जिन्जीको प्रोटेस्टले गर्दाखेरि भइरहेछ भन्ने कुरा हो होइन। अनि त्यो भएको भएर हाम्रो सभापतिज्यूले आँट गर्नुभयो, विद्रोह गर्नुभएर यहाँसम्म आउनुभयो, अब उहाँको नेतृत्वमा सबल सक्षम र जनताको कङ्ग्रेस बनाउनुहुन्छ भन्ने आशा छ मलाई।
22: अब जेएनजी विद्रोह भयो देशमा, जेएनजीले धेरै कुराहरूको माग गरेको छ होइन, कङ्ग्रेस पनि सुध्रेर आओस्, पुरानो दलहरू सुध्रेर आओस् भन्ने पनि छ। अब तपाईँ उम्मेदवार बन्दै गर्दाखेरि नेपाली कङ्ग्रेसका नेता कार्यकर्ताले, महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन पत्याउने, तपाईँका एजेन्डाहरू के छन्, किन चाहिँ रुबीलाई चाहिँ केन्द्रीय सदस्य बनाउने?
3: हस् धन्यवाद हजुरलाई। पहिलो कुरा चाहिँ म चाहिँ झापा जिल्लाबाट निर्वाचित सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि पनि हो। त्यो भन्दै गर्दा कान्छी भन्दैमा चाहिँ अब उसलाई दिनुपर्छ भन्ने छैन, ऊ वैचारिक हिसाबले पनि उत्तिकै सक्षम हुनुपर्छ, सबल हुनुपर्छ, सबै कुराबाट क्षमता भएको हुनुपर्छ होइन, राजनीति आउँदै गर्दा। तर त्यो भन्दै गर्दाखेरि राजनीतिमा सबै कुरा चाहनेको हुनुपर्छ भने पनि छैन, राजनीति भनेको सिक्दै गर्ने भन्ने यात्रा हो, म पढिरहेछु, बुझिरहेछु होइन, सिक्दै गर्ने नै यात्रा हो। मेरो भनेको चाहिँ पहिलो कुरा चाहिँ जिएनजी युथ रिप्रेजेन्टेटिभ हुन पर्यो। पहिलो कुरा भनेको चाहिँ मेरो पुस्ताको साथीहरूले पुरानो राजनीतिक दललाई हेर्ने दृष्टिकोण छ नि, त्यसलाई परिवर्तन गर्नु पर्यो, त्यसलाई चिर्न सक्नु पर्यो भन्ने कुरा हो। अर्को भनेको चाहिँ फिमेल रिप्रेजेन्टेटिभ, फिमेल रिप्रेजेन्टेसन पनि उत्तिकै बढाउनु पर्यो हाम्रो पोलिटिकल पार्टीमा। महामन्त्री, सहमहामन्त्री, म त भन्छु सहमहामन्त्री, महामन्त्रीमा पनि राम्रोसँग फिमेल क्यान्डिडेट चाहिँ आउनु पर्यो भन्ने कुरा हो। उपसभापतिदेखि लिएको सबै पदमा त्यसरी आउनु पर्यो, फिमेल रिप्रेजेन्टेसन अब तथ्याङ्कमा मात्र सीमित हुनु भएन कि, महिला चाहिँ सबै बारेमा प्रश्न गर्न सक्छन्, सबैको कुरामा बोल्न सक्छन्, स्वास्थ्य नीतिमा बोल्न सक्छन्, विदेश नीतिमा बोल्न सक्छन्, त्यो हिसाबले त्यसरी फिमेल लिडरसिपलाई चाहिँ अब प्रतिनिधित्वमा मात्र होइन कि, प्रतिस्पर्धामूलक हुन पर्यो भन्ने कुरा हो।
22: अब नेपाली कङ्ग्रेसले जेएनजीलाई प्राथमिकता दिएको छ होइन, जेएनजी पुस्तालाई पनि अब अगाडि बढाउनु पर्छ भन्ने ढङ्गले कङ्ग्रेस पनि अगाडि गएको छ, यो जेएनजी विद्रोहले दिएको सन्देश के हो र चाहिँ कङ्ग्रेस अब यसलाई चाहिँ आत्मसात गरेर अगाडि बढ्न सक्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ?
3: हजुर हजुर, एकदमै विश्वस्त छ।
22: अब के छ नेपाली कङ्ग्रेसको यो 15 महाधिवेशनमा पहिलोपटक सहभागिता हुँदै गर्दाखेरि तपाईँको मनमा के बितिरहेको छ यतिखेर चाहिँ, कतिको उल्लास छ?
3: मेरो मनमा म एकदमै धेरै खुसी छु, म पहिलो पटक हो यसरी प्रत्यक्ष रूपमा आफै माधिवेशन प्रतिनिधि भएर केन्द्रीय सदस्यको उम्मेद्वार भएर प्रस्तुत हुँदैछु। आफू एकदमै खुसीको माहौल छ, एकदमै रमाइलो भइरहेको छ। देशभरिबाट आउनु भएको छ, मेरो पुस्ताको साथीहरू आउनु भएको छ। सबैभन्दा ठुलो कुरा त एकदमै खुसी छु, एकदम तयारीमा जुटेको छु भन्नुहोस्।
22: अब रोबीजी जाँदा जाँदा के भन्न चाहनुहुन्छ? देशभरिबाट 7,000 भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनु भएको छ, उहाँहरूलाई तपाईँको अपिल के छ?
3: उहाँहरूलाई अपिल चाहिँ सबैजनालाई चाहिँ एकदम सबल नेतृत्व, सक्षम नेतृत्व छानेर हजुरले चयन गरेर पठाउनु होला, भोलिको दिनमा निराशा नहुने गरी पठाउनु होला भन्न चाहन्छु सबैजनालाई। आज भेट भइहाल्छ, आजदेखि सुरु हुँदैछ।
22: हस् रोबीजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। धन्यवाद गर्नुहुन्थ्यो रुबी सिटौला, जेनजी केन्द्रीय सदस्यको उम्मेद्वार नेपाली कङ्ग्रेसको 15 महाधिवेशनमा आदरणीय श्रोता यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कङ्ग्रेसका युवा नेता जनक चटौत। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्ते नमस्ते।
22: जनक सर, कस्तो छ अहिलेको महाधिवेशनको तयारी? 15 महाधिवेशन टुनी खेलमा कतिको तयारी छ, कतिको उल्लास छ?
4: फिजिकली भौतिक रूपमा तयारी सबै सम्पन्न भइसकेको छ। टुडी खेलमा पनि प्रतिनिधिहरू देशैभरिबाट आउनुभएका, जनसम्पर्क समितिहरूबाट आउनुभएका करिब करिब 7,000 प्रतिनिधि पुगिसक्नु भएको छ, 4-500 पुग्ने क्रममा हुनु होला। एकदम उल्लासमय छ। यो प्रतिनिधिहरूको दर्ता भइसकेको छ, झोला वितरण, यो घोषणापत्र वितरण सबै सम्पन्न भइसकेको छ। लगभग तयारी सबै पुरा भइसकेको छ। आज त उल्लासकै दिन हो, आज उद्घाटन हो, अब तयारी भन्दा पनि उल्लासको दिन छ आज।
5: स्वदेश FM 93.2 MHz।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको सदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित सदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार सुदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै आएको बताउनु भएको छ। जितिया पर्वको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताउनुभयो। नेपाली काँग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय विपिनगर नेपालमा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रबलप्रासी बर्दाखाट सुस्ता पूर्व दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरीकारले नवलप्रासी बर्दाखाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश 301006/1553 नम्बरको यात्रुवाहक बस शनिबार बिहान विनय त्रिवेणी गाउँपालिका दाउन्ने स्थित एस मोडमा पल्टिएको थियो। दुर्घटनामा अन्य 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरीकारलेका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक अनिल पाण्डेले जानकारी दिनुभयो। परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएका बेला चितवनमा ई स्पोर्ट संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कबरहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्य समिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशील कार्की चयन हुनुभएको छ। उपाध्यक्षमा आशिष सुवेदी र विभोर रिग्मी, सचिवमा उज्जवल रिजाल तथा कोषाध्यक्षमा

0: दोषी नहुने उहाँको भनाई थियो। नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतह सम्बन्धी तथ्याङ्क संकलन विश्लेषण र पूर्व सूचना प्रवाह हुँदै आएको छ। नारायणी बेसिन फिल्ड कार्यालय अन्तर्गतका नदी तथा खोलामा रहेका 18 जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कको आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ। कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका 18 जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतह सम्बन्धी तथ्याङ्क संकलन हुँदै आएको छ। ती तथ्याङ्कहरूको विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्व सूचना सम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित हामी आउँदैछौ अभियान यही असोज 20 गतेदेखि शुरू गर्दैछ। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ राष्ट्रपाले यो देशव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो। अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीका सांसदहरू तथा केन्द्रीय सदस्यहरूलाई फरक फरक जिल्लाको जिम्मेवारी तोकिएको छ। तोकिएका नेताहरूले तोकिएकै जिल्लामा पुगेर कार्यक्रमको नेतृत्व सम्हाल्नेछन्। प्रधानमन्त्री नरेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको हो। जिल्लाको सदरमुकाम सिमकोटदेखि नेपाल चीन सीमास्थित हिल्सासम्म जोड्ने सड़क अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन्। हिमपात र पहिरोका कारण नामखा गाउँपालिका 4 यालबाङ र सिमकोट गाउँपालिका 7 ठाडोढुङ्गामा सड़क अवरुद्ध भएपछि हिल्सा सिमकोट सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार अवरुद्ध सड़कलाई 1 साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। माथिल्लो हिमाली क्षेत्रमा 12 किलोमिटर भन्दा बढी हिउँ जमेकाले सड़क खुलाउने चुनौती भएको उहाँले बताउनुभयो। कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। बिहिबार दिउँसो भजनी नगरपालिका 3 ठेकी पुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलामका प्रहरी कार्यालय भजनीमा कार्यरत 2 जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका 3 पडरियाका लोकबहादुर साउद, धान्या साउद र गम्भीर साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी योगेन्द्र तिमसिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरूले प्रहरी हवलदार विनय प्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका हुन्। घाइते दुवैजनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। र भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा 2 पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव शुरू भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका जवानले 2 पाकिस्तानी नागरिकको हत्या गरेको दावी गरेको छ। उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको जनाइएको छ। पाकिस्तानी विदेश मन्त्रालयले बीएसएफका जवानले निहत्या नागरिकमाथि कुनै उक्सावट बिना घातक बल प्रयोग गरेको आरोप लगाएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। हेलो
1: हेलो बुढी, के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर त, तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो कि क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
4: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
3: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
4: मेरुदण्ड

0: तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
0: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7038 मोबाइल 98-550-88-002
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
4: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
4: स्वदेश एफएम 93.2 मेगाहर्ज
5: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह दुवै प्रति नागरिकको अपेक्षा अथाह छ निर्वाचन अघि जनतासँग गरेका वाचाले समेत उनीहरूलाई खेदिरहेका छन् सरकार गठनको 6 महिना पूरा भएसँगै दुवै नेता परिणाम दिनुपर्ने दबावमा छन् तर पछिल्लो समय दुई बीचको सम्बन्ध चिसिँदै जाँदा पार्टीका गतिविधिमा मात्र होइन नागरिकको अपेक्षामा समेत असर पर्न थालेको छ गत असारमा महाधिवेशन सम्पन्न भए पनि नियुक्त गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू अझै नियुक्त हुन सकेका छैनन् यसले पार्टी संगठन विस्तारदेखि स्थानीय निर्वाचनको तयारीसम्म असर गरेको छ साथै सरकारले गर्ने नियुक्तिबारे पार्टीमा यथोचित छलफल हुन पाएको छैन भने बाढी पीड़ितको राहत र पुनर्स्थापनामा पार्टीले कुनै एक्सन लिन सकेको छैन सरकार र पार्टीबीच तालमेल नमिल्दा लिनुपर्ने जस समेत लिन नपाएको भन्दै नेताहरूले असन्तुष्टि पोखिरहेका छन् नेताहरूले बाहिर रवि बालेनबीच निरन्तर संवाद भइरहेको दावी गरे पनि भित्री रूपमा अविश्वास झन गहिरिएको छ हालै पार्टीका महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्रीको कार्यशैली प्रति सार्वजनिक रूपमै व्यङ्ग्य गर्न भए प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै सांसदहरूलाई एभरेज भन्दा तल र एक्स्ट्रा अर्डिनरी गरी 3 तहमा वर्गीकरण गरेपछि उनले असन्तुष्टि पोखेका हुन् स्वयं इन्जिनियर रहेका महामन्त्री आचार्यलाई सो बैठकमा नबोलाइएपछि संसदको शून्य समयमा प्रधानमन्त्रीको अभिव्यक्ति र वर्गीकरणमाथि व्यङ्ग्यात्मक विरोध जनाएका थिए
6: म औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ म आफै पनि एक्स्ट्रा अर्डिनरी भन्ने इमान्दार कोसिस गर्दैछु तर आजको कोसिस चाहिँ नेपाली मुद्रा सम्बन्धमा संसारका जति पनि पावरफुल मुद्राहरू छन् त्यो डलर युरो पाउन्ड अथवा जापानिज एन इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ
5: पार्टीभित्र सरकारका मन्त्रीहरूको गतिविधिलाई लिएर नेताहरू उकुस मुकुसको स्थितिमा छन् सरकारले अपेक्षित नतिजा दिन नसकेको र प्रधानमन्त्रीले एकलकाट्टी निर्णय गरेको भन्दै रवि पक्षका नेताहरूले निरन्तर असन्तुष्टि जनाइरहेका छन् पछिल्ला केही निर्णयहरूमा प्रधानमन्त्री शाहले सभापति लामेछानेसँग न्यूनतम समन्वय समेत नगरेको पाइएको छ भदौ 25 गते उद्योग मन्त्री गौरी कुमारी यादवलाई दबाव दिएर राजीनामा गराउनु र त्यस लगत्तै सुनसरी 4 का सांसद दीपक कुमार शाहलाई मन्त्री नियुक्ति गर्नुमा लामेछानेसँग परामर्श गरिएको थिएन लामेछानेले आफ्ना निकस्त गणेश पराजुलीलाई मन्त्री बनाउन चाहेका थिए त्यस्तै गत साता मध्यराति पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई नियन्त्रणमा लिने र 12 घण्टापछि बिना कारण छाड्ने कदम प्रति पनि लामेछाने पक्ष अनभिज्ञ र असन्तुष्टि थियो यसबाहेक सुकुम्बासी समस्या देवानगंज गोलीकाण्ड र बाढी पीड़ितको उद्धारमा देखिएको सुस्तता जस्ता विषयमा सरकारको बचपना कार्यशैलीले पार्टीकै साख गिराएको लामिछाने पक्षको ठम्याइ छ यता विपक्षी दलहरूले रासुपा भित्रको आन्तरिक कलहका कारण सरकार संकटमा परेको विश्लेषण गरिरहेका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा लगायतका दलहरू सरकार आफ्नै आन्तरिक भार र कार्यशैलीका कारण ढल्ने निष्कर्षमा पुगेका छन् पूर्व प्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शाह संसद प्रति गैर जवाफदेही बनेको अपारदर्शी रूपमा एकले हिँड्न खोजेको र आफ्नै पार्टीलाई समेत विश्वासमा लिन नसकेको भन्दै कड़ा आलोचना गरेका छन् विपक्षीले दशैं तिहार र छठ लगत्तै सरकारको गलत कार्यशैली विरूद्ध संयुक्त आन्दोलनको तयारी गरिरहेका छन्
7: दशैं तिहार र छठ यो 3 पर्व पछाडि मधेसदेखि लिएर देशका सबै भूभागहरूमा एमाले लगायतका अन्य सबै दलहरू सम्मिलित भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ र बालेन सरकार मन लाग्छ धेरै हरिबिजोग अवस्थामा त्यो आन्दोलनबाट पराजित हुन्छ।
5: एमाले नेकपा र मधेसवादी दलहरूले एउटै ब्यानर बनाएर संयुक्त गर्ने तयारी गरेको र त्यो उग्र बन्न सक्ने अनुमान सुरक्षा निकायले बिफ्रिङ गरेका छन्। प्रहरी आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजिपी नारायण दत्त पौडेलले गृहमन्त्रीलाई भेटेर जानकारी गराए अनुसार आन्दोलन काठमाडौँ केन्द्रित हुने र त्यो ठूलो हुन सक्ने अनुमान छ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरले लिखित रिपोर्ट बुझाएको छ। त्यसमा आन्दोलन महँगी कुशासन र भ्रष्टाचार विरुद्ध देखिए पनि पहिला धार्मिक र जातीय द्वन्द गराएर विखण्डनकारी र भूमिगत गिरोहका गतिविधि राज्य विरुद्ध हुन सक्ने सम्भावना औँलाइएको छ। यसमै बल पुग्ने गरी अहिले नेकपाले काठमाडौँमा 5-7 लाख र हरेक जिल्लामा 1-1.5 लाख मान्छे उतार्ने तयारी सहित दशैं तिहार र छठपछि आन्दोलन गर्ने घोषणा गरेको छ।
8: सडकमा लड्ने आउने निर्वाचनबाट लड्ने चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि हामीलाई।
5: झन्डै 2/3 को सरकार विरुद्ध 6 महिना नपुग्दै विपक्षले घेरा हाल्ने अवस्था आउनुमा पनि कतै न कतै रवि बालेन बीचको विवादले काम गरेको छ। उनीहरू बीच आन्तरिक एकता मजबुत नहुँदा निर्वाचनमा निकै सानो सिटमा खुम्चिएका र सिट विहीन बनेका दलहरू समेत षड्यन्त्रमा लागेका छन्। त्यसैले सरकारको गैर जवाबदेही व्यवहार र पार्टी भित्रको बढ्दो अन्तर्विरोधलाई समयमै सम्बोधन गर्न नसके रासोपा नेतृत्वको यो सरकार आफ्नै आन्तरिक विवादले विघटनतिर नपुग्ला भन्न सकिँदैन।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
9: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-5188353 5189353

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
5: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश FM 93.2 MHz।
7: कांग्रेस महाधिवेशनका रोचक किस्सा, कांग्रेस सभापतिमा गगनको पल्लाधारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत, गगन थापा निर्विरोध महाधिवेशन प्रतिनिधि बन्दा विश्वप्रकाश शर्मा चुनाव बाटो छानिए, कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नै ओडामा, विशेष महाधिवेशनमै नेता कसरी हारे, 44,000 युवा एकैचोटि कांग्रेसको नेतृत्वमा, झन्डै 8,000 महाधिवेशन प्रतिनिधि, 7,500 क्रियाशील सदस्य कांग्रेसका दुवै खेमामा, संस्थापन पक्षले महाधिवेशन गर्दै गर्दा देउबा पक्ष स्थानीय तहमा केन्द्रित, खुल्ला मञ्चमा एक दशक पछि हुँदैछ राजनीतिक कार्यक्रम। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबार काठमाडौँमा सुरु हुँदैछ। काठमाडौँको खुल्ला मञ्चमा 5 दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। कुनै पनि दलले महाधिवेशन गर्नु, आफ्नो नीति तथा कार्यक्रमको समीक्षा गर्नु र नयाँ कार्यनीति तय गर्नु नियमित प्रक्रिया हो। तर यसपालि काङ्ग्रेसले जसरी महाधिवेशन गर्दैछ त्यो भने नियमित प्रक्रिया मात्रै सीमित छैन। किन? यसको विभिन्न कारण छन्। असोज 18 गते सुरु हुने काङ्ग्रेसको 15 महाधिवेशन नियमित महाधिवेशन हो, तर जुन समय र परिस्थितिमा काङ्ग्रेसले महाधिवेशन गर्दैछ र महाधिवेशन प्रक्रियामा जे जस्ता रोचक, घोचक र पेचिला घटनाक्रम देखिएका छन् त्यसले भने यसलाई विशेष बनाएको छ, धेरैको ध्यान तानेको छ। गत वर्षको जेन्जी आन्दोलनका कारण उलट पुलट भएको पार्टी हो काङ्ग्रेस। जेन्जी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले काङ्ग्रेसको नेतृत्व पनि ढाल्यो। गत पुसमा भ्रिकुटी मण्डपमा भएको विशेष महाधिवेशन जेन्जी आन्दोलनकै बाई प्रडक्ट थियो। विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउबा नेतृत्वको केन्द्रीय समितिलाई अपदस्थ गर्दै तत्कालीन महामन्त्री गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चुनियो। त्यही केन्द्रीय समितिले आयोजना गरेको हो यो 15 महाधिवेशन। गगन थापाको नेतृत्वमा महाधिवेशन हुँदै गर्दा काङ्ग्रेस भने 3 चिरामा विभाजित भएको छ। विशेष महाधिवेशनबाट अपदस्थ भएका सभापति शेरबहादुर देउबाले छुट्टै महाधिवेशन गर्दैछन्। देउबा पक्षले अहिले वडा अधिवेशन गरिरहेको छ। अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाले दुवै पक्षले गरेको महाधिवेशन बहिष्कार गरेका छन्। काङ्ग्रेसमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डा उठेको निकै भयो। विशेष महाधिवेशनले यो एजेन्डालाई सतहमा ल्याइदियो, यो महाधिवेशनले त्यसलाई आधिकारिकता दिनेछ। तर कसरी? यसबारे एकैछिनमा चर्चा गर्छु, तर त्योभन्दा पहिला काङ्ग्रेस महाधिवेशनका क्रममा देखिएका केही रोचक घटनाबारे जानकारी गराउँ। काङ्ग्रेसका क्रियाशील सदस्य कति? काङ्ग्रेसको सांगठन संरचना अनुसार संगठनको मापन गर्ने पहिलो आधार हो क्रियाशील सदस्य। सम्पूर्ण संरचनाको सुरुवात क्रियाशील सदस्यबाटै सुरु हुन्छ। क्रियाशील सदस्यहरूले वडा समिति बनाउँछन्, क्षेत्रीय प्रतिनिधि चुन्छन्। वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चुनेपछि मात्रै महाधिवेशनको आधार तय हुन्छ। काङ्ग्रेसका क्रियाशील सदस्य कति छन् त? संख्या सुन्दा अचम्म लाग्न सक्छ। सानेपा स्थित काङ्ग्रेस केन्द्रीय कार्यालय र चुन्देबी स्थित देउबा खेमाको सम्पर्क कार्यालयले फरक फरक तथ्य सार्वजनिक गरेका छन्। केन्द्रीय कार्यालयका अनुसार काङ्ग्रेसमा 8,97,000 क्रियाशील सदस्य छन्। चुनावी कार्यालयले 7,83,836 क्रियाशील सदस्य रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। दुवैतर्फबाट सार्वजनिक गरिएको संख्या जोड्ने हो भने 16,80,000 पुग्छ। कि काङ्ग्रेसका क्रियाशील सदस्य यति नै छन् त? यथार्थमा छैनन्। देउवा समूहले सार्वजनिक गरेको सूचीमा रहेका 7,83,000 क्रियाशील सदस्य पनि संस्थापनको सूचीमा छन्। देउवा खेमाले विशेष महाधिवेशन अघि नवीकरण भएका र नयाँ सदस्य लिएकाहरूको विवरण समेटेर क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरेको हो। 44,000 युवालाई जिम्मेवारी। सामान्यतया काङ्ग्रेसलाई बुढाहरूको पार्टी भनेर चित्रण गरिन्छ। यसको कारण हो केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरू रहनु। 14 महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा धेरैले अचम्म मानेका थिए, यी युवाहरू कसरी पार्टी पदाधिकारी चुनिए भनेर। विशेष महाधिवेशनबाट गगन थापा नै सभापति बने, विश्वप्रकाश शर्मा उपसभापति। अहिले अवस्था झनै फेरिएको छ। ओडा तहदेखि पार्टीको नेतृत्वमा युवाहरूको सहभागिता बढेको छ। पछिल्लो एक आँकडा अनुसार काङ्ग्रेसका विभिन्न तहमा 44,000 युवाले जिम्मेवारी पाएका छन्। 1,00,000 युवाहरू प्रतिस्पर्धामा उत्रिँदा 44,000 सफलता हासिल गरेका हुन्। कतिपय वृद्ध नेताहरूलाई युवाहरूले प्रतिस्थापन गरिदिएका छन्। काङ्ग्रेसले यसपालि विधान नै संशोधन गरेर पार्टीका हरेक निकायमा 35 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ। आरक्षित बाहेक अन्य सिटमा पनि युवाहरू छानिएका छन्। 35 वर्ष मुनिका कम्तीमा 1,000 महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्। यी मध्ये आधा आधी जेन्जी उमेर समूहका पनि छन्। काङ्ग्रेसका नेताहरूले दावी गर्न थालेका छन् कि नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो। काङ्ग्रेसले केन्द्रीय समितिमा पनि 35 वर्ष मुनिका युवाहरूलाई सिट आरक्षित गरेको छ। यसको अर्थ युवाहरूको प्रतिनिधित्व केन्द्रीय नेतृत्वमा पनि हुनेछ। प्रतिनिधि बन्न केन्द्रीय नेताहरू नै ओडामा। काङ्ग्रेस महाधिवेशन प्रक्रियामा यसपालि देखिएको अर्को रोचक पक्ष हो, कुनै पनि नेता पदेन महाधिवेशन प्रतिनिधि बन्न पाएनन्। यसअघि केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू स्वत महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था रहेकोमा विशेष महाधिवेशनले त्यो प्रावधान खारेज गरिदियो र तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिदियो। यही व्यवस्था अनुसार सभापति गगन कुमार थापादेखि केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरू आआफ्नो क्रियाशील सदस्यता रहेको ओडामा पुगे। महाधिवेशन प्रतिनिधि बन्न सबैभन्दा पहिले ओडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्छ। क्षेत्रीय प्रतिनिधि बनिसकेपछि क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्न पाइन्छ र त्यहाँबाट निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाइन्छ। एकपटक केन्द्रीय सदस्य भएपछि आजीवन गाउँ नफर्किने नेताहरू र आफ्नै ओडाको संगठनलाई समेत ध्यान नदिने नेताहरूलाई काङ्ग्रेसले एकैचोटि ओडामा पुर्याएको छ। अधिकांश नेताले जिते, केहीले हारे पनि। नेता बन्न कार्यकर्ताको बीचमा जानै पर्ने र तल्लो तहदेखि नै जनाधार हुनुपर्ने तथ्यलाई पनि काङ्ग्रेसले यसपालि स्थापित गरिदिएको छ। सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने नै पराजित। काङ्ग्रेस सभापति गगन थापा काठमाडौँ क्षेत्र नम्बर 4 सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने। उनी आफै ओडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर 1 निर्वाचित भए। महामन्त्री गुरुराज घिमिरे पनि मोरङ 4 निर्वाचित भए। यसै गरी अन्य पदाधिकारी र सदस्यहरू पनि आआफ्नो ओडा र क्षेत्र हुँदै महाधिवेशनमा आएका छन्। तर नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्याम कुमार खड्का भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौँ क्षेत्र नम्बर 5 क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदको उम्मेद्वार बनेका थिए। प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द प्रभावित कोटाबाट उम्मेद्वार बनेका उनी चुनावमा पनि पराजित भए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनको बन्द सत्रमा 88 वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए। 14 महाधिवेशनमा उनी काठमाडौँ 5 महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। काठमाडौँ क्षेत्र नम्बर 5 अर्को पनि रोचक परिणाम दिएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य गङ्गा सुनार पनि महाधिवेशन प्रतिनिधिमा पराजित भइन्। सुनार विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। जिल्ला र निर्वाचन क्षेत्र तहमा चर्चित अन्य केही नेता पनि यसपालि तल्लो तहबाटै पाखा लागेका छन्। विपदले प्रभावित, विवादले कुटाकुट। भदौ 10 भेटेको सिबाडी र असोजे झरीले देशभर नै विपद ल्याइदियो। जनधनको ठूलो क्षति भयो। बाढी प्रभावित क्षेत्रमा अझै पनि खोजी उद्धार र राहतको काम भइरहेको छ। यो विपदले काङ्ग्रेसलाई पनि प्रभावित पार्यो। काङ्ग्रेसले सुरुमा भदौको पहिलो साता नै ओडा अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो। बर्खायाम र आन्तरिक विवाद समाधानका नाममा पटक पटक मिति सार्दै असोज 3 मात्रै ओडा अधिवेशन सुरु भयो। असोज 10 क्षेत्रीय अधिवेशन तोकिएकोमा असोजे झैले हुन सकेन। 13 गतेसम्म क्षेत्रीय अधिवेशनको म्याद तोकियो तर त्यसमा पनि हुन सकेन। स्याङ्जा 2 असोज 13 गते नै क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव सुरु गरे पनि विवादले बीचमै स्थगित भयो। त्यहाँ असोज 16 गते मात्रै चुनाव भएको छ। यस्तै विवादले अन्य थुप्रै क्षेत्रको तालिका प्रभावित भयो। मोरङ 6 त कुटाकुट नै भयो। क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका उम्मेद्वार नै घाइते भए। मोरङ 6 काङ्ग्रेस नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र हो, तर शेखर यो महाधिवेशन प्रक्रियामा सहभागी भने छैनन्। काङ्ग्रेसले आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टी दावी गर्छ, तर यसपालि अधिकांश ओडा र पालिकामा सहमतिका नाममा प्रतिस्पर्धा हुनै नदिइएको काङ्ग्रेसकै कार्यकर्ताले गुनासो गरेका छन्। कतिपयले त अमुक नेताको नाममा जबरजस्ती प्रतिनिधि तोक्ने काम भइरहेको पनि दावी गरेका छन्। त्यसै त काङ्ग्रेस 3 शिरामा विभाजित छ। त्यसैमाथि ओडादेखि क्षेत्र सम्मका अधिवेशनमा जसरी विवाद देखिएको छ, यसले काङ्ग्रेस सुधारिएको हो वा होइन भन्ने प्रश्न उठाएको छ। कतिपयले काङ्ग्रेस 2.0 जे पनि हुन सक्छ भनेर व्यङ्ग्य गरिरहेका छन्। काङ्ग्रेस यसपालि जिल्ला र प्रदेश अधिवेशन नगरी सिधै महाधिवेशन गर्दैछ। विगतमा महाधिवेशन अगावै जिल्ला र प्रदेश अधिवेशन पनि हुन्थ्यो। प्राकृतिक विपत्तिका कारण जिल्ला र प्रदेश अधिवेशन गर्न समय अपुग भएको काङ्ग्रेसको दावी छ। यही कारण देखाएर कुनै पनि हालतमा असोज 16 गतेको मिति सार्न नसकिने बताइरहेका सभापति गगन थापाले महाधिवेशन पनि 2 पर सारे। 16 गतेको उद्घाटन 18 गते पुग्यो। महाधिवेशनको तयारीले संस्थापन पक्षले उत्साहित छ, तर छुट्टी महाधिवेशनमा अगाडि बढेका निवर्तमान सभापति शेर बहादुर देउबा भने एक्लिँदै गएका छन्। आफ्नै पक्षका 52 नेताले देउबाको साथ छाडेका छन्। त्यसको असर तल्लो तहसम्म परेको छ। अहिले देउबाको साथमा केही पुराना नेता मात्र छन्। झन्डै 8,000 प्रतिनिधि, चुनावलाई 2 काङ्ग्रेसको इतिहासमै 15 महाधिवेशनमा हालसम्मकै बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। निर्वाचन समितिका अनुसार 7,700 बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। यो संख्या 14 महाधिवेशनमा 4,200 हाराहारीमा थियो। यति धेरै महाधिवेशन प्रतिनिधि अन्य कुनै पनि दलका महाधिवेशनमा सहभागी नभएको काङ्ग्रेसको दावी छ। यसअघि गत असारमा सम्पन्न राजसभाको पहिलो महाधिवेशनमा 4,300 हाराहारीमा महाधिवेशन प्रतिनिधि थिए। महाधिवेशन प्रतिनिधिको संख्या बढेपछि काङ्ग्रेसलाई व्यवस्थापनको चुनौती थापिएको छ। यति धेरै महाधिवेशन प्रतिनिधिलाई काङ्ग्रेसले कसरी व्यवस्थापन गर्छ भनेर प्रश्न पनि उठिएको छ। महाधिवेशन प्रतिनिधिसँगै अन्य कार्यकर्ता पनि काठमाडौँ आउनेछन्। बिहान दिउँसो र साँझको खाना भिरकुटी मण्डपमा व्यवस्थापन गरिए पनि आवासका लागि भने विमानस्थल क्षेत्र, गौशाला, सुन्धारा, ठमेल, लाजिमपाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रका होटल व्यवस्था गरिएको काङ्ग्रेसले जनाएको छ। प्रतिनिधिहरूले आवासको व्यवस्था पनि आफै गर्नुपर्नेछ। महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्। कुनै पनि पदमा सर्वसहमतिको सम्भावना अहिलेसम्म खासै देखिएको छैन। एउटै पदमा धेरैजना उम्मेद्वार बन्ने सम्भावना बढी देखिन्छ। जति धेरै मतदाता र उम्मेद्वार भए मतदानको लागि उति नै धेरै समय लाग्छ। काङ्ग्रेस महाधिवेशनमा विद्युतीय मतदान हुने छैन, त्यसले पनि अझै बढी समय लाग्न सक्छ। त्यसैले महाधिवेशन कार्यतालिकामा 2 त निर्वाचनका लागि छुट्याइएको छ। 18 गते उद्घाटन हुन्छ, 19 र 20 गते बन्द सत्र चल्छ, 21 र 22 गते मतदान हुन्छ। मतदानका लागि प्रदेशगत रूपमा बुथ बनाउने निर्वाचन समितिको तयारी छ। एकजनाले मतदान गर्न करिब 30 लाग्ने अनुमान निर्वाचन समितिको छ। काङ्ग्रेसमा सभापति निर्वाचित हुन 50% बढी मत ल्याउनुपर्छ। यदि 2 बढी उम्मेद्वार भएमा र कसैले पनि 50% बढी मत नल्याएमा सभापतिमा दोस्रो चरणको मतदान हुनेछ। 14 महाधिवेशनमा पनि सभापतिका लागि दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा मात्रै शेरबहादुर देउबा सभापति निर्वाचित भएका थिए। मतदान सकिए लगत्तै सुरुमा सभापतिको मात्रै मतगणना गर्ने निर्वाचन समितिको तयारी छ। सभापतिको मतपत्र छुट्टै हुनेछ। सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिरन्त। काङ्ग्रेसको विधान अनुसार 1 सभापति, 2 उपसभापति, 2 महामन्त्री र 8 सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन्। सबैभन्दा बढी प्रतिस्पर्धा यिनै पदमा देखिन थालेको छ। विशेष महाधिवेशनबाट सर्वसहमत निर्वाचित सभापति गगन थापालाई नै 15 महाधिवेशनबाट पनि सर्वसहमत सभापति बनाउने तयारी भइरहेको छ। तर निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राठौर यसअघि 14 महाधिवेशनमा पनि शेरबहादुर देउबाको प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए। राठौरले उम्मेदवार दिए पनि गगनकै पल्ला भएर देखिएको र पहिलो चरणको मतदानमै गगन सभापतिमा निर्वाचित हुने कांग्रेस नेताहरूको दावी छ। त्यस्तै वर्तमान उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भूषालले फेरि पनि उपसभापतिमै चाहना राखेकी छिन्। महामन्त्री द्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको चाहना पनि महामन्त्री नै बन्ने छ। तर महाधिवेशन नजिकै गर्दा सबैभन्दा चर्को प्रतिस्पर्धा महामन्त्री पदमा हुने सम्भावना बढेको छ। काङ्ग्रेसका एक दर्जन भन्दा बढी नेताहरूले त महामन्त्रीमा उम्मेदवारी नै घोषणा गरेर जिल्ला दौडाहा गरिरहेका छन्। वर्तमान महामन्त्री पौडेल र घिमिरेसँगै सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसी, केन्द्रीय सदस्य नयन सिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेविसनका पूर्व अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्य मधु आचार्य, पूर्व सांसद सुनिल शर्मा, केन्द्रीय सदस्य रामहरि खतेउडा र आङ्गेलु शेर्पाले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उम्मेदवारी मनोनयनसम्म पुग्दा यो संख्या अझ थपिन अनुमान छ। खुल्ला मञ्चमा काङ्ग्रेस। काठमाडौँको केन्द्रमा रहेको खुल्ला मञ्च आन्दोलन लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ। यसपालि काङ्ग्रेसले आफ्नो महाधिवेशन त्यही खुल्ला मञ्चमा गर्दैछ। पछिल्लो 10 वर्ष यता खुल्ला मञ्चमा हुन लागेको काङ्ग्रेसको महाधिवेशनमै पहिलो राजनीतिक कार्यक्रम हुँदैछ। 14 महाधिवेशन भेरगुटी मण्डपमा गरेको काङ्ग्रेसले यसपालि रणनीतिक रूपमा राजनीतिक सन्देश दिनकै लागि खुल्ला मञ्च छनौट गरेको हो। ऐतिहासिक र राजनीतिक महत्वको खुल्ला मञ्च करिब 1 दशकसम्म बन्द रह्यो। राजनीतिक सभा सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुल्ला मञ्च र रत्न पार्क हुने गर्थ्यो। तर 2073 वैशाखदेखि विभिन्न बहानामा खुल्ला मञ्च बन्द रहेको थियो। त्यही बीचमा खुल्ला मञ्चलाई कहिले बसपार त कहिले व्यापार गर्ने ठाउँ पनि बनाइयो। राजनीतिक स्थललाई काठमाडौँ महानगरले फुटबल मैदान बनाउन खोजियो भनेर पनि विवाद भएको। बन्द भएको करिब 1 दशकपछि खुल्ला मञ्चलाई काठमाडौँ महानगरपालिकाले 2082 पुसमा सर्वसाधारणका लागि खुल्ला गरेको थियो। खुल्ला मञ्च केवल एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो। जनमत संग्रहको तयारीका क्रममा 2036 सालमा बिपी कोइरालाले खुल्ला मञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए। 2046 सालको जनआन्दोलनको घोषणा यही खुल्ला मञ्चबाट गरिएको थियो र जनआन्दोलनको सफलतापछि गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला लगायतका नेताले यही मञ्चबाट सम्बोधन गरेका थिए। 2062-63 दोस्रो जनआन्दोलनको सफलतापछि यही विशाल सभा गरिएको थियो। विगतको तुलनामा खुल्ला मञ्चको स्वरूप फेरिएको छ। काठमाडौँ महानगरले यसको पुनर्निर्माण गरेको छ। महानगरका अनुसार खुल्ला मञ्चको कुल क्षेत्रफल 23,415 वर्गमिटर मध्ये 14,600 वर्गमिटरमा प्राकृतिक नेपाली दुबो रोपिएको छ। अहिले यो चौर हरियो र निकै आकर्षक देखिन्छ। खुल्ला मञ्चको वरिपरि 4 मिटर चौडाइको पैदल मार्ग वाकिङ ट्र्याक बनाइएको छ। यही खुल्ला मञ्चमा काङ्ग्रेस महाधिवेशनको उद्घाटन समारोह र बन्द सत्र हुनेछ।
8: अपराह्न 2 बजे राजधानीको यो खुल्ला मञ्चमा प्रारम्भ हुँदैछ। त्यो अधिवेशनलाई देशभरिका 7,000 भन्दा बढी प्रतिनिधिको सहभागितामा विभिन्न राजनीतिक दलका आदरणीय सभापतिहरूले प्रतिनिधिहरूले सम्बोधन गर्नुहुनेछ। बाहिरबाट पनि सोसलिस्ट इन्टरनेसनलको महासचिव प्लस कतिपय डेलिगेटहरू आउने क्रम भइरहेको छ। त्यो दिन राजधानीको यो खुल्ला मञ्चमा उद्घाटन हुँदै गर्दाखेरि सँगैमा सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत हुन्छ। यो 3 वटा देखिँदै गरेको हलहरूमा चाहिँ भोलिपल्ट 2500+ दरले डेलिगेटहरू रहनुहुन्छ, डेलिगेटहरू बस्नुहुन्छ। हामीले यो उद्घाटन समारोह पछाडि भोलिपल्ट बन्द सत्र गर्दै गर्दाखेरि सर्वप्रथम बन्द सत्रको पहिलो दिन 19 गते पार्टीका आदरणीय सभापति गगन कुमार थापाले आफ्नो डकुमेन्ट पेस गर्नुहुन्छ। विधानको जे रूपान्तरण हो त्यसलाई प्रस्तुत गर्नुहुन्छ र त्यो गरिसके पछाडि हामी त्यो दिन खानाको लागि ब्रेक गर्दै गर्दा ब्रेक पछाडि उम्मेदवारी दर्ताको चरणमा जान्छ। अर्थात् 19 गते मध्याह पछाडि नेपाली काङ्ग्रेस पार्टीको 15 महाधिवेशनबाट आउने नेतृत्वको उम्मेदवारी दर्ता हुन्छ। 20 गते दिनभरि, 21 गते पनि दिनभरि यो 3 वटा हलमा छलफलहरू चल्छन्। ती छलफलहरूमा मैले पेस गर्ने डकुमेन्ट, अर्को उपसभापतिजीले पुष्पा भूषालले, द्वय महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले, कोषाध्यक्षले आर्थिक प्रतिवेदन, यी सबै कुराहरूको प्रस्तुति पनि हाम्रो भोलिपल्ट हुन्छ। र नेपाली काङ्ग्रेस पार्टीको यो महाधिवेशन हुँदै गर्दाखेरि, महाधिवेशनका लागि यो बन्द सत्रहरू यहाँ हुँदै गर्दाखेरि खाना खानाका लागि तपाईँको चाहिँ भ्रिकुटी मण्डपको ग्राउन्डलाई हामी प्रयोग गर्छौँ। यो पछाडिको साइडबाट गइराखेर जाने व्यवस्थापन हुन्छ। साथीहरू सबै चाहिँ रजिस्ट्रेसन गर्ने क्रम पार्टीको केन्द्रीय कार्यालयमा आजबाट प्रारम्भ भयो। भएको छ। कतिपय ठाउँहरूको चाहिँ क्षेत्रीय अधिवेशनहरू बर्खाको कारण विविध कारणले गर्दा ढिलाइ भएको कुराहरू
7: काङ्ग्रेस विभाजनको संघारमा छ, सँगै रूपान्तरण र पुस्तान्तरणको प्रक्रियामा छ। महाधिवेशनबाट काङ्ग्रेसले नेतृत्व त छान्छ नै, त्यही महाधिवेशनबाट छानिने नेतृत्वले पार्टी एकतामा कस्तो भूमिका निर्वाह गर्छ अनि पार्टीको नीतिलाई कसरी पुनर्परिभाषित गर्छ भनेर सर्वत्र चासो उब्जिएको छ। के यो महाधिवेशनबाट काङ्ग्रेस बहुलिएला? तपाईँलाई के लाग्छ?
9: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
10: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
9: कहाँ गएर के सिप सिकौ भन त अब।
10: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-95510-61-356
9: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
11: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
13: माडीवासीहरूका लागि खुसीको खबर।
14: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
15: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64-977 र 98020-35212।
16: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
16: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21-343 र 98184-29-230।
17: स्वदेश FM 93.2 MHz।
18: नेपाली काङ्ग्रेसले आफ्नो नियमित 15 महाधिवेशन आइतबारबाट काठमाडौँको खुल्ला मञ्चमा गर्दैछ। विधान संशोधन गर्दै पदाधिकारी संख्या, मनोनयन अधिकार तथा संगठनात्मक संरचना सम्बन्धी नयाँ व्यवस्था गर्ने पार्टीको तयारी छ। युवा समूहबाट विद्रोह गरेका नेतालाई पार्टीमा समेट्न सभापति गगन थापाले पदाधिकारी संख्या बढाउन लागेका हुन्। त्यसका लागि काङ्ग्रेसले विधान मस्यौदा समिति गठन समेत गरेको छ। सभापति थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरी सदस्यहरू मनोनयन गरिसकेका छन्।
19: निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ। महाधिवेशनको हकमा हामीले आफ्नो प्रस्तावहरू लानेछौँ।
18: पदाधिकारी संख्या थप्ने तथा महामन्त्री नै चारजनाको व्यवस्था गर्ने तयारी पछि यस पदमा आकर्षण बढेको छ। आकांक्षी बढ्दै जाँदा सर्वसम्मत गर्ने शीर्ष तहको तयारी समेत फेल खाने अवस्था छ। महामन्त्रीमा मात्र दर्जन बढी नेताहरूले दावी गरिसकेका छन्। कतिपयले आफ्नो उम्मेदवारी समेत घोषणा गरिसकेका छन्।
20: अहिले मेरो उम्मेदवारीको कुरा गर्नुहोस्, महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी 7,000 प्लस जति महाधिवेशन प्रतिनिधिहरू देशभित्र आउनु भएको छ, उहाँहरू सबैको कमन क्यान्डिडेट हो म। मेरो कुनै टिम हुँदैन, मेरो टिम भनेको नेपाली काङ्ग्रेस टिम हो। देशभित्र देश बाहिरबाट आएका तमाम काङ्ग्रेस जनको चाहिँ उम्मेदवार हो म, र नेपाली नागरिकहरू दुर्दशा भएको नागरिकका पक्षमा जनता र नेताको बिचमा भएको जुन ठुलो खाडल छ, पत्तारे होटलमा बसेर नागरिकका बारेमा सोच्ने होइन कि वास्तवमा सर्के गाँड पुगेर हुम्लाको सर्के गाँड, ताप्लेजुङको ओलाङचुङ्गोला, मधेसको विकट ठाउँहरूमा पुगेर हिमाल पहाड मधेसलाई जोड्ने गरी काङ्ग्रेसलाई जनतासँग जोडेर लाने कमन उम्मेदवार हो। यसैमा लाग्छ
18: काङ्ग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू पनि पार्टीमा आएका छन्। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुल्ला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो। उपसभापतिमा एकजना महिला हुनुपर्ने विधानमा नै व्यवस्था गर्नुपर्ने विषय पार्टीमा उठेको छ। हालको विधानको व्यवस्था अनुसार दुई उपसभापति हुने प्रावधान छ। पदाधिकारीमा सह महामन्त्रीमाथिका पदमा महिला कोटा छुट्टै हुने व्यवस्था गरिएको छैन। विधान मस्यौदा समितिले आएको अर्को महत्वपूर्ण सुझाव हो सह महामन्त्री पदमा खुल्ला प्रतिस्पर्धाको व्यवस्था राख्नुपर्ने। हालको व्यवस्था अनुसार समावेशिताको आधारमा 8 जना निर्वाचित हुने व्यवस्था छ। 11 जना हुने सह महामन्त्रीमा 3 जना मनोनित गर्ने अधिकार सभापतिलाई छ। सहमहामन्त्री समावेशी क्लस्टर अनुसार जनजाति, महिला, खस आर्य, दलित, मधेसी, थारू र पिछडिएको क्षेत्र गरेर 8 जना निर्वाचित गर्ने हालको व्यवस्था छ। खुल्ला केन्द्रीय सदस्य 35 जना हुने विधानको व्यवस्था छ। विधान मस्यौदा समितिले पेश गरेको विधानलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि छलफलका लागि महाधिवेशनको हलमा पेश गरिनेछ। 231 सदस्यीय केन्द्रीय समिति हुने गरी विधान संशोधन गरिएको छ। पदाधिकारी 17 सदस्यीय हुने व्यवस्था गरिएको छ। 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था राखिएको छ। 35 वर्ष मुनिका 21 जना केन्द्रीय सदस्य हुनेछन्। पार्टीले यसलाई ऐतिहासिक महाधिवेशनको संज्ञा दिएको छ, जसमा 50,000 युवाको सहभागिता र झण्डै 8,000 जना प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
21: धेरै प्रतिनिधिहरू आउने क्रममा हुनुहुन्छ। बन्द सत्रमा देशभरिबाट साथीहरूको समावेशी समावेश भइसक्नु हुनेछ र सबै प्रविधि सबै विषयहरूलाई पार्टीको अधिवेशन सञ्चालन अवधिभर आफ्ना सबै प्रतिनिधिहरूलाई आफ्ना गतिविधि र कार्यक्रमको लागि पार्टीले QR कोड प्रदान गरेको छ। त्यसैको माध्यमद्वारा सम्पूर्ण सूचनाहरू, बस्ने खाने हिँड्ने सबै कार्यक्रमको सूचनाहरू आफ्नो SMSबाट उहाँहरूले पाउनु व्यवस्था मिलाइएको छ। र बन्द सत्र 19 र 20 गते हुने कुरो यहाँहरूलाई पूर्व जानकारी हामीले गराइसकेका छौँ। बन्द सत्र भन्दा यसलाई छलफल सत्रको रूपमा हामीले यसलाई भन्न चाहन्छौँ।
18: महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी मुख्यालय सानेपामा शुरू भइसकेको छ। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौँको खुल्ला मञ्चमा हुनेछ। 19 र 20 गते बन्द सत्र हुनेछ भने 21 र 22 गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। यसपटक काङ्ग्रेसले प्रचार प्रसारमा हुने तडक भडक र तामझामलाई पूर्ण रूपमा कटौती गरेको छ। महाधिवेशनलाई वातावरण मैत्री बनाउन भन्दै कुनै पनि उम्मेद्वारलाई पर्चा पम्पलेट नछाप्न कडा निर्देशन दिइएको छ।
22: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
23: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
22: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
0: बदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरुमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855 63938 र 9855 65542।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
3: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
4: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो। तर
24: तर के डियर,
4: आजै गएर कहाँ बस्ने हो र?
24: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कृतनपुर बजारमा छ नि।
25: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
26: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
25: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518।
27: तपाईं उत्कृष्ट, तपाईंको विचारलाई, तपाईंको घर उत्कृष्ट, तपाईंको फर्निचर फर्निचर।
28: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
29: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पीस, थ्री पीस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
3: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855 83852, 9845 72852 र 9605068852।
30: स्वदेश एफएम 93.2 MHz।
31: बालेन सरकार ढाल्न खोजेपछि बिचौलिया दीपक भट्टको कारागार सरुवा, चोलेन्द्रसँग गोप्य डिल, प्रहरीले भेटायो डरलाग्दो प्रमाण। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण चर्किँदै गएपछि नक्कु जेलमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार सार्न लागेको छ। सरकारले राणासँग भट्ट र सुलभ अग्रवालको सम्पर्क रहेको, सरकार विरुद्ध गतिविधि गरेको आरोपपछि उनलाई जेल सार्न लागि बुझिएको छ। यता नेपाल प्रहरीको विशेष ब्युरोले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट रहेर विभिन्न कार्यमा सहयोग पुर्याएको आरोपमा इनाम सापकोटालाई बुधबार पक्रेर छाडेको छ। गत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेपछि उनको मोबाइल चेक जाँच गरिएको, बयानका क्रममा सापकोटाले दिएको तथ्यको आधारमा राणा र हाल जेलमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल बीच निरन्तर सम्पर्क रहेको भन्ने विषयमा प्रहरी हेरकोलमा पुगेको पाइएको छ। विशेष अदालतले 2083 असारमा भट्ट र अग्रवाललाई पूर्वपक्षका लागि खुनामा पठाउने आदेश दिएको थियो। अदालतले जटिल वित्तीय नेटवर्क, स्रोत लुकाउने प्रयास, ठुलो बिगु र प्रमाण नष्ट हुन सक्ने जोखिमलाई आधार बनाएको थियो। पूरक मुद्दामा केही राहत मिले पनि मूल मुद्दामा खुना कायम छ। खुना जारी रहिरहेपछि नक्कु कारोबारबाट भट्टले निरन्तर बाहिरी सम्पर्क राखेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग निकट रहेका इनाम सातकोटालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेर सोधपुछ गरिएको थियो। सातकोटाले राणाले आफूलाई प्रयोग गरेको बयान दिएका छन्। नक्खुबाट भट्टसँग फोन सम्पर्क भएको र राणा मार्फत मुद्दामा प्रभाव पार्ने प्रयास भएको प्रमाण फेला परेको प्रहरी सोधपुछ दाबी छ। राणाको मोबाइलमा भएका म्यासेज र व्हाट्सएप कुराकानीबाट भट्टको मुद्दामा सेटिङ मिलाउने प्रयास भएको सूचना प्रधानमन्त्रीको टिमसम्म पुगेपछि राणालाई पनि छोटो समय नियन्त्रणमा लिएको थियो। सरकारले यसलाई जेलभित्रबाट हुने राजनीतिक र कानुनी चलखेलको गम्भीर घटनाका रूपमा लिएको छ। भट्ट जस्तो व्यक्तिलाई काठमाडौँ उपत्यकाभित्र राख्दा अनुसन्धान प्रभावित हुन सक्ने र सुरक्षा चुनौती बढ्न सक्ने मूल्याङ्कन गरिएको छ। सिन्धुपाल्चोक जस्तो दूर दराजको कारागारमा सार्दा बाहिरी सम्पर्क सीमित हुने र अनुसन्धान सहज हुने आधिकारिक तर्क छ। यसअघि भट्टलाई दिल्ली बजारबाट नक्कु सारिएको थियो। अहिले थप थरुवा अन्तर्गत सिन्धुपाल्चोक लैजाने तयारी भएको छ। प्रहरीको विशेष ब्युरो र सम्पत्ति शुद्धिकरण विभागको संयुक्त अनुसन्धान जारी छ। सातकोटाको बयान र डिजिटल प्रमाणहरूले भट्ट राणा सम्पर्कलाई थप बल पुर्याएको छ। सरकारले यसलाई केवल एक व्यक्तिको सरुवा नभई जेलभित्रबाट हुने सक्रिय अभ्यास रोक्ने कदमका रूपमा प्रस्तुत गरेको छ। भट्टले जेलबाट पनि प्रभाव जमाउन खोजेको आरोपले अनुसन्धानलाई नयाँ मोड दिएको छ। भट्टको उदय र पतन नेपालको राजनीतिक व्यवसायिक गठजोडको जीवन्त उदाहरण हो। सामान्य ठेकेदारबाट अरबौँको साम्राज्यसम्म पुग्दा उनले राज्य संयन्त्रलाई प्रभावमा पार्ने क्षमता देखाए, तर यही क्षमता अहिले उनलाई कुनाबाट मुक्त गराउन नसक्ने बाधा बनेको छ। सम्पत्ति शुद्धिकरण, बैङ्किङ कसुर र सेयर बजार म्यानुपुलेसनका मुद्दाहरू अदालतमा विचाराधीन छन्। दिगो अरबौँ रुपैयाँको छ। भट्ट राजनीतिक दलका शीर्ष नेताहरूसँग निकट सम्बन्ध राखेका पात्रका रूपमा चिनिन्थे। केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाल प्रचण्ड नेतृत्वका सरकारहरूमा उनको प्रभाव रहेको आरोप लाग्दै आएको छ। कर्मचारी सरुवा बढुवा, करका दर हेरफेर, लाइसेन्स वितरण र ठेक्कापट्टामा हस्तक्षेप गरेको आरोप पनि भट्टमाथि छ। भट्टमाथि मुख्य आरोप सम्पत्ति शुद्धिकरण।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0828 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
7: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
11: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
10: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97625-73-099-9004-46-182 र 98491-95-225।
12: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं, यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
14: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4943580 र 98 550 26 440।
15: It's 8 o'clock. अहिले 8 बजेको छ।
16: 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ। तर विभागीय मन्त्री भने संसदको रोष्ट्रममा उभिएर बजारमा 10% मूल्य घटेको दावी गर्दै भ्रम छरिरहेका छन्। सरकारी दावी र बजारको यथार्थबीच आकाश जमिनको फरक देखिएको छ। गत असोज 8 गते बसेको प्रतिनिधि सभा बैठकमा सांसद कृष्ण प्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। सांसदको प्रश्नको जवाब दिँदै मन्त्री दीपक कुमार शाहले बजार अनुगमन र मूल्य नियन्त्रणमा सरकार गम्भीर रहेको दावी गरे। संसदमा मन्त्री शाहले निकै निर्धक्कका साथ भनेका थिए, खाद्यान्नमा भएको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न हामीले खुद्रा व्यवसायी र वितरकहरूसँग छलफल गरी मूल्य 10-15% घटाउन निर्देशन दिएका थियौं। मन्त्री शाहले भने जसको फलस्वरूप बजारमा 10% मूल्य घटेको छ। मन्त्री शाहले संसदको रोस्टमबाटै मूल्य घटेको दावी गरिरहँदा नेपाल खुद्रा व्यापार संघको आधिकारिक मूल्य सूचीले भने उनको भनाईलाई ठाडै गिज्याइरहेको छ। 2083 वैशाख र असोजको खुद्रा बजार बिक्री मूल्य सूचीलाई तुलना गर्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य घट्नु त परको कुरा, उल्टी अस्वाभाविक रूपमा आकाशिएको छ। तथ्याङ्क अनुसार विगत 6 महिनामा धनिया पाउडरको मूल्य प्रति किलोमै 125 रुपियाँले बढेर 475 रुपियाँ पुगेको छ। त्यस्तै चना दाल किलोमै 30 रुपियाँले बढेर 180, काँचो बदाम 40 रुपियाँले बढेर 290 र काँचो तोरीको तेल लिटरमा 25 रुपियाँले बढेर 400 रुपियाँ पुगेको छ। चामल, चिउरा, मासुको दाल, रहर दालदेखि चिनी र खाने तेलसम्मका करिब 2 दर्जन भन्दा बढी अत्यावश्यक वस्तुको मूल्य वैशाखको तुलनामा भारी मात्रामा बढेको छ। मन्त्रीले भने जस्तो 10% मूल्य कहाँ र कुन वस्तुमा घट्यो, सरकारसँग यसको जवाब पनि कुनै छैन। घिउ र केही सीमित वस्तु बाहेक अधिकांश खाद्यान्नमा भएको मूल्य वृद्धिले मन्त्रीको 10% मूल्य घटेको भनाईलाई सिधै झुट साबित गरिदिएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमल स्थित भवनमा शनिबारदेखि चेम्बर बजार सञ्चालनमा आएको छ। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले सञ्चालित चेम्बर बजारमा खाद्यान्न, लत्ता, कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेडिङ लगायतका स्टल रहेका छन्। चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि समेत राखिएको छ। सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 को विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055लाई संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन, निर्माण, मर्मत, सम्भार, विपद उत्थानशीलता, जलवायु अनुकूलन र परम्परागत सिप र सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढाइएको छ। विधेयकमा जीवनमा पहिलोपटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकहरूलाई विशेष प्रोत्साहन र छुटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयारी र नक्सा पास दस्तुरमा पूर्ण छुट दिनुका साथै आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य निर्माण सामग्रीहरू निशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। त्यसै गरी गरिब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रुपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रुपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रुपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गर्दा लघु वित्तीय संस्थाको 5 अर्ब रुपियाँ ऋण जोखिममा परेको छ। यसमा पनि धेरै जसो ऋण बिना धितोको छ। यो परिमाणमा प्रभाव भएको ऋण जोखिममा पर्दा लघु वित्त संस्थाहरूको वित्तीय प्रणालीमै गम्भीर असर पुगेको लघु वित्त कर्मीहरूले बताएका छन्। लघु वित्तहरूले विभिन्न सम्भव बनाएर प्रभाव गरेको करिब 5 अर्ब रुपियाँ ऋण असुलीमा समस्या हुने देखिएको लघु वित्त बैंकर संघका अध्यक्ष राम बहादुर यादव बताउँछन्। उनका अनुसार करिब 30,000 ग्राहक प्रत्यक्ष प्रभावित भएका छन्। रसुवादेखि दादिङसम्मका 14 वटा लघु वित्तका 38 शाखा बाढीबाट प्रभावित भएको उनले बताएका छन्। बेपत्ता भएका र मृत्यु भएका ग्राहकको पहिचान नै कठिन भएको समेत उनले बताएका छन्। अहिले सड़क बन्दै जाँदा सो क्षेत्रमा जाने र मर्मत संकलन क्षति संकलनको काम भइरहेको समेत उनले बताएका छन्।
अमेरिकामा रोजगारी सम्बन्धी नयाँ तथ्याङ्क कमजोर देखेपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ। डाउ जोन्स परिसूचक 250 अङ्क अर्थात 0.49% बढेर 51,176 अङ्कमा पुगेको छ। यो अपेक्षाभन्दा निकै कम हो। बेरोजगारी दर पनि बढेर 4.2% पुगेको छ। कमजोर रोजगारी तथ्याङ्कपछि अमेरिकी केन्द्रीय बैंकले अक्टोबरको बैठकमा ब्याजदर नबढाउने सम्भावना बढेको बजार विश्लेषकहरूले बताएका छन्। यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको छ। सरकारले झण्डै 5 वर्ष अघि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा लिँदा स्वीकार गरेका विभिन्न शर्तमध्ये एउटा थियो केन्द्रीय बैंकको स्वायत्तता थप सुदृढ बनाउने। विस्तारित कर्जा सुविधाको अवधि सकिने लागेका बेला प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पारित गरेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकका केही प्रावधानले भने केन्द्रीय बैंकको स्वायत्तता थप खुम्च्याउन सक्ने सरकारवालाहरूले बताएका छन्।

संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च समेत बढ्ने देखिएको छ। अर्थात् इन्टरनेट सेवा महँगिने भएको छ। ओड लिङ्क, सुविसु, सिजी र बायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि गरेका हुन्। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसञ्चार सेवा शुल्क र त्यसमा लगाइएको जरिवाना विरुद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगतै फिक्स्ड ब्रोड ब्यान्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस समेत पठाउन थालेका छन्। र भारतले कच्चा र प्रशोधित खानेतेलको आयात शुल्क फेरि घटाएपछि नेपाली वनस्पति तेल उद्योगीहरू भारतीय बजारमा आफ्नो प्रतिस्पर्धा आधार कमजोर हुने चिन्तामा छन्। यो नयाँ समस्या भने होइन, पछिल्ला 8 वर्षको व्यापार तथ्याङ्क हेर्दा भारतको भन्सार नीति फेरिँदै जाँदा नेपालको भटमास, पाम र सूर्यमुखी तेल निर्यात पनि असाधारण रूपमा बढ्ने र खुम्चिने गरेको देखिन्छ। भारतले असोज 8 गतेदेखि लागू हुने गरी कच्चा पाम र भटमास तेलको आधारभूत भन्सार शुल्क 10%बाट 5%मा झारेको छ। कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको 10% शुल्क हटाइएको छ। प्रशोधित तेलमा पनि शुल्क कटौती गरिएको छ। प्रशोधित पाम र भटमास तेलको आधारभूत भन्सार 32.5%बाट 27.5% र तथा प्रशोधित सूर्यमुखी तेलको 32.5%बाट 22.5% झारेको छ। यसले भारतीय प्रशोधन उद्योगलाई विदेशबाट कच्चा तेल सस्तोमा ल्याएर स्वदेशमै प्रशोधन गर्न थप सहज बनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042121343 र 98184929230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर् त, तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98452-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: मौला कालिका अस्पताल को सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाईपास रोड बाट
1: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-4394-738 मोबाइल 98-550-88-002
4: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेत तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
8: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 443 5880 र 98550 26 440
3: It's 9 o'clock अहिले 9 बजेको छ

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रुपियाँ अनुदान दिने गरी कानुन बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसुन बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कँदै। अक्टोबर 10 दिल्लीमा हुने ठुलो आन्दोलन गर्ने सिपेसीको घोषणा। र नेसन्स लिगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन शुल्क 3,500 रुपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको काङ्ग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सि हुनेछन्। त्यसपछि असोज 21 र 22 नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण काङ्ग्रेसको नयाँ नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि काङ्ग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। विधान संशोधन मार्फत 35 मुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत अघि सारिएको छ। 15 महाधिवेशन काङ्ग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोडिएका निर्णयमाथि असहमति जनाउँदै कानुनी प्रक्रिया समेत अघि बढाएको थियो। तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा देउबा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रुपियाँ सरकारी अनुदान पाउने गरी कानुन बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक 2 संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिस गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाए 10,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो। प्रारम्भिक रूपमा 5,00,000 रुपियाँ अग्रिम भुक्तानी गरी 15 मासिक 11,000 रुपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याएको मन्त्रालयले जनाएको छ।
जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडक सहित कर्णाली राजमार्ग र नाम्न गमगढी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75-80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरी पठाएपछि 6 निर्माण कम्पनी कालो सूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सडक डिभिजनले सिफारिस गरेका 3 निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शङ्कर माली निर्माण सेवा काठमाडौँ र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौँलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सडक डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शङ्करमाली निर्माण सेवाको नाम गमगढी सडक र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सडक निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सडक स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसुन बाहिरिसकेको छ। मनसुन केही दिनमै पुरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जुन 13 अर्थात् जेठको अन्तिमतिर मनसुन भित्रने र अक्टोबर 2 अर्थात् असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसुनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसुन बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती पूर्वका झापा सुनसरी खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका छ लेक साइड फेवाता

0: जोडी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम सुरु भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम सुरु भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मश बढ्नेछ। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाडीमा यात्रुको चाप थप बढेको बताउनुभयो। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाडीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ। चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री, गाडीको अवस्था, भाडा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। 3 दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात् दर खाएर महिलाले व्रत सुरु गरेका थिए। हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। व्रतको समापनसँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुसियाली साटासाट गर्ने परम्परा पनि रहेको छ। अब विदेशको खबर। मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले सुरु गरेको आन्दोलनको आज तेस्रो दिन हो। कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए। मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। झन्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ। यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो। अब खेल खबर। युएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ। गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे। यो जितसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 पुगेको छ। टोली नेसन्स लिगको क्वार्टर फाइनल नजिक छ। स्पेनले सन् 2022 जुनमा नेसन्स लिगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै सुरुवाती 11 राखेको थियो। चारभन्झ्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 खुला मञ्चमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रुपियाँ अनुदान दिने गरी कानुन बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसुन बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार।

0: युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सिपिएसईको घोषणा र नेसन्स लिगमा स्पेनले चेकियालाई हरायो।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: भने यही नै किन टोला हो गेबी बाल्यो
2: मुंगुर बाल्ने घाटै लाल त्यहाँडा फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो असी त्यहाँडा आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
1: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ।
3: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 0656569653 9855077061 र 9855077053।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
9: होटल ट्रेनिङ चितवन बेलचुकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656493074 9855061356
8: Barista Bakery Cook Sushi Bartender Housekeeping Reception Pizza Maker Cook Helper Waiter Waitress lagayatka talimharu dhamadham sanchalan bhairako chha sathai job guarantee sahit 6 mahine cook talim sanchalan ma raheko chha गरी खाने शिक्षा हामी सबैको इच्छा
10: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
10: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909059 9555060359 र 9555067359
12: नेपालीपनको आभास नेपाली मनको आवाज
13: सुन हिउँ चुली पहाड पहरा सुन भेर पागलेक बेसी सारा सुन
12: स्वदेश FM 93.2 मेगाहर्ज

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 दुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली काँग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँको खुल्ला मञ्चमा सुरु हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुल्ला मञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ। महाधिवेशनको उद्घाटन आज दिउँसो 2 बजे हुने कार्यक्रम छ। असोज 18 गतेदेखि सुरु हुने महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौँ आएका छन् भने केही आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरू बस्ने व्यवस्था मिलाइएको छ। काँग्रेसका अनुसार महाधिवेशनमा 7,500 भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटनपछि असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ भने असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उद्घाटन समारोहमा काँग्रेसले प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत लगायत सहभागी हुने अपेक्षा गरिएको छ। बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 110 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, मासिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। दसैँ तिहार लगायत ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्ना स्थायी घर फर्किने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्य प्रसाद सिडौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ। उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: 10 તિહારમાં ગોદરેજના ઉત્પાદન કિંડા અટ્રેક્ટિવ કેશબેક પાઉનહોસ ફ્રન્ટ લોડ વોશિંગ મશીન કિંડા 6 કેજી સર્ફ એક્સેલ ટોપ લોડમાં 4 કેજી ર ટ્વિન ટબમાં 2 કેજી સર્ફ એક્સેલ નિશુલ્ક એસી કિંડા ફ્રી ઇન્સ્ટોલેશન અને 0% વ્યાજમાં સજિલો કિસ્તાકો સુવિધા સાથે વોશિંગ મશીનમાં 4 વર્ષકો ફૂલ વોરંટી ગોદરેજ સંગ બનાઈ દેખી વાવ યો નેપાલી રેડિયો
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले लुम्बिनी प्रदेशमा संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ। दाङमा प्रवेश कार्यालय उद्घाटन सँगै प्रदेश स्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउने तयारी राष्ट्रपाले गरेको हो। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू तथा दाङका तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यको सहभागिता रहने बताइएको छ। राष्ट्रपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान शुरू गर्न लागि बताएका छन्। उनका अनुसार अब संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउँदै प्रदेश र निर्वाचन क्षेत्र तहमा समेत अभियान सञ्चालन गरिनेछ। रसुवाको भोटेकोस नदीमा आएको विनाशकारी बाढीका कारण क्षेत्र विच्छेद बनेको सड़क सञ्चालनमा बेली ब्रिज पुनः चढ़ान भइसके यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको छ। बेली ब्रिज चढ़ान भइसके एक महिनादेखि ठप्प रहेको सो क्षेत्रको अर्थतन्त्र र दैनिक जनजीवनमा ठूलो राहत मिलेको छ। आपूर्तिमा सहजता आएको छ। बाढीपछि अभाव झेलिरहेका स्थानीय बस्तीमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधिको आपूर्ति सहज बनेको छ। यस क्षेत्रमा व्यापारिक चहल पहल समेत शुरू भइसकेको छ। रसुवागढी नाकामा अड्किएका कन्टेनर र सामान बोकेका गाड़ी सुरक्षित रूपमा गन्तव्यतर्फ लाग्न थालेका छन्। यसले आसन्न दशमीका लागि सामान आयात गर्ने व्यापारीलाई समेत ठूलो राहत मिलेको छ। र कक्रोच जनता पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै अक्टोबर 10 नयाँ दिल्लीमा मार्च आयोजनाको घोषणा गरेको छ। प्रहरीले भेला गर्न अनुमति नदिए पनि मुम्बईको शिवाजी पार्कमा हजारौं प्रदर्शनकारी सहभागी भएर विरोध प्रदर्शनपछि सीजेपीले दिल्ली मार्चको आह्वान गरेको हो। सीजेपीका संस्थापक तथा संयोजक अभिजित दिपकेले एक वक्तव्य जारी गर्दै ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर 10 भारतभरका कक्रोच दिल्ली पुगेर जन्तर मन्तरमा प्रदर्शन गर्ने बताएका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
5: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 9855077061 र 9855077053।

0: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056 490 959 98550 60 359 र 98550 67 359।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056 490 374 98510 61 356 356।
8: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: थ्री पॉइंट टू स्वदेश एफएम।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँको खुल्ला मञ्चमा सुरु हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुल्ला मञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याएको छ। महाधिवेशनको उद्घाटन आज दिउँसो 2 बजे हुने कार्यक्रम छ। असोज 18 गतेदेखि सुरु हुने महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौँ आएका छन् भने केही क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभएको छ। काङ्ग्रेसका अनुसार महाधिवेशनमा 7,500 भन्दा बढी प्रतिनिधि सहभागिता हुनेछन्। उद्घाटनपछि असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ भने असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उद्घाटन समारोहमा काङ्ग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वकमल दार प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत लगायत सहभागी हुने अपेक्षा गरिएको छ। बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयमा अनुसार 7 पालिकामध्ये 6 पालिकामा विभिन्न वस्तुमा क्षति भएको हो। सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा परेका छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर छेत्रीले जानकारी दिनुभयो। बाढी पहिरोले 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल मध्ये पहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ। जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेसवास, बिहादी र लुङ्गे देउराली हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँको जानकारी छ। दसैँ तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यावसायिक महासङ्घका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ्न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो। हामीसँग अझै खबर बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले लुम्बिनी प्रदेशमा संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिनुभएको छ। दाङमा प्रवेश कार्यक्रममा उद्घाटनसँगै प्रदेश स्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउने तयारी रासपाले गरेको हो। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू तथा दाङका तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यको सहभागी रहने बताइएको छ। रासपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान सुरु गर्न लागेको बताउनु भएको छ। उहाँका अनुसार अब संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउँदै प्रदेश र निर्वाचन क्षेत्र तहमा समेत अभियान चलाउने तयारी छ। खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टुल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीय स्तरमा समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण छेद विच्छेद बनेको सड़क सञ्चालनमा बेली ब्रिज पूर्ण जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको छ। बेली ब्रिज जडान भएसँगै एक महिनादेखि ठप्प रहेको सो क्षेत्रको अर्थतन्त्र र दैनिक जनजीवनमा ठूलो राहत मिलेको छ। आपूर्तिमा सहजता आएको छ। बाढी पछि अभाव झेलिरहेको स्थानीय बस्तीमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधिको आपूर्ति सहज बनेको छ। यस क्षेत्रमा व्यापारिक चहल पहल समेत सुरु भइसकेको छ। रसुवा गढी नाकामा अड्किएका कन्टेनर र सामान बोकेका गाडी सुरक्षित रूपमा गन्तव्यतर्फ लाग्न थालेका छन्। यसले आसन्न दशैका लागि सामान आयात गर्ने व्यापारीलाई ठूलो राहत मिलेको छ। बेली ब्रिज जडानसँगै राहत तथा पुनस्थापना कार्य समेत सहज रूपमा अगाडि बढेको छ। टेन्ट र अस्थायी आश्रय स्थलमा बसिरहेका बाढी प्रभावितका लागि राहत सामग्री ओसार पसार गर्न र पुननिर्माणका सामान ढुवानी गर्न सहज भएको छ। र कक्रोच जनता पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त सीईसी ज्ञानेश्वर कुमार को राजीनामाको माग गर्दै अक्टोबर 10 नयाँ दिल्लीमा मार्च आयोजनाको घोषणा गरेको छ। प्रहरीले भेला हुने अनुमति नदिए पनि मुम्बईको शिवाजी पार्कमा हजारौं प्रदर्शनकारी सहभागी भएको विरोध प्रदर्शनपछि सीजेपीले दिल्ली मार्चको आह्वान गरेको हो। सीजेपीका संस्थापक तथा संयोजक अभिजित दीपकेले एक वक्तव्य जारी गर्दै ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर 10 भारतभरका कक्रोच दिल्ली पुगेर जनता मन्त्रमा प्रदर्शन गर्ने बताएका छन्। दिल्ली प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजे जहाँ रोक्छ त्यही स्थानलाई जन्तर मन्त्र बनाएर प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन्। उनले प्रदर्शन शान्तिपूर्ण हुने र महात्मा गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्ने दावी गर्दै निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको रक्षा गर्न मार्चमा सहभागी हुन आह्वान गरेका हुन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।

0: साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोनहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
4: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर काङ्ग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरोला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लमानथाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सडक सञ्चालन नारायणघाट बुटौल सडक खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको होथी विद्रोहीको दावी यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित नेपाल खबरमा अब पूरा खबर नेपाली कङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ काठमाडौँको खुला मञ्चमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्य समिति चयन गर्नेछ प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू त्यसै गरी भारत चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ सहभागी हुँदैछन् तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सि चल्नेछ बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति महामन्त्री तथा कोषाध्यक्षले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ नयाँ नेतृत्व चयनका लागि पर्सि उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मञ्च राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन् नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ सहित 7 सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमानथाङ आइपुग्ने भएको छ नेपाल चीन कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनिया राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमानथाङ पुग्नुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो टोलीमा नेपालका लागि चिनिया राजदूत सहित 5 जना चिनिया टोली र 2 जना नेपालका चिनिया राजदूतका कर्मचारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनु भएको छ आज लोमानथाङबाट जोमसोम आइपुग्ने र नेपाल चीन समकक्ष बीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी छ भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमानथाङबाट कोरला नाका हुँदै चीन फर्कने योजना छ लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार कोरला नाकालाई पूर्ण रूपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूत सहितको भ्रमण महत्त्वपूर्ण रहेको छ गएको भतौ 10 गतेको भोटेकोसी बाढीले रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द छ त्यस्तै उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रूपमा बन्द अवस्थामा छ यस्तोमा नेपालका लागि चिनिया राजदूत सहितको मुस्ताङ भ्रमणलाई महत्त्वका साथ हेरिएको छ नेपाल चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रूपमा रहेको छ बाढी पहिरोले र अवरुद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबैजसो सडक खुलेका छन् गएको भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा जोड्ने गल्छी बेत्रावती स्याफ्रेबेसी रसुवागढी ठिमुरे सडक बन्द थियो अस्ति शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म गाडी चल्न थालेका छन् रसुवातर्फ स्याफ्रेबेसी रसुवागढी तथा ठिमुरे तत्काल केन्द्रीय सडकमा जोड्न समस्या छ गएको भदौ 10 गतेको बाढीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रेबेसी रसुवागढी ठिमुरे सडक खण्ड काठमाडौँको झन्डै 40 किलोमिटर सडक बगाएको छ। यस्तै म्याग्दीको बेनी मुस्ताङ जमसम सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढी पहिरो र नदी कटानबाट अवरुद्ध बेनी जोमसम सडक सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसी सर हुँदै खाङसारसम्म जाने सडक एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बोलिङटार र घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सडक एकतर्फी भए पनि ठूला गाडी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटौल सडक खण्डको जङ्गलमा थप 2 ओभरहेड क्यानोपी ब्रिज अर्थात् बाँदर वारपार गर्ने आकाशे झलुङ्गे पुल निर्माण गर्ने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 लेन आविष्कार भएको यो खण्डको काबासेती र लोकहाबिस जङ्गल तथा चोरमारा र अरुण खोला बीचको जङ्गलमा 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भएको हो। नारायणघाट बुटौल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैँडाकोट 10 पितौज जङ्गलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाटाफुट मात्रामा जनावरहरू वारपार गरेको देखिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा दसैँका लागि काठमाडौँबाट घर जाने क्रम सुरु, सुनको भाउ आज तोलामा 2900 रुपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काङ्ग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोर्ला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लुमान थाङमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम सुरु भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने क्रम सुरु भएसँगैका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ्दै जानेछ। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रुपियाँमा कारोबार भएकामा आज घटेर तोलाको 2,91,900 रुपियाँमा झरेको हो। यस्तै आज चाँदीको भाव तोलामा 60 रुपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रुपियाँ रहेको चाँदी आज तोलाको 4,390 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको आरामको तेल प्रशोधन केन्द्रमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेप्यास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका छन्। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरम्भको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीमध्ये एक हो। 1200 किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसको 15औं महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन, समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै, कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमानथाङमा, रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सडक सञ्चालन। नारायणघाट बुटौल सडक खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी, यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया, र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनर्जी एसिया क्यापिटल।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि लकी ड्रामा सहभागी हुन Samsung Space सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ
0: स्मार्ट लकी घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं

0: प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उजालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सो लभली मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाई सराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
5: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले दुई सदस्यीय मन्त्रीमण्डलको नेतृत्व गर्दै गए राति अमेरिका पुग्नु भएको छ। उहाँलाई वाशिङटन डिसीमा कार्यवाहक राजदूत शरद राज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री वाग्लीले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ भोलि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व ब्याङ्कका समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्ने मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग, अभिवृद्धि पुननिर्माण, FATF ग्रेड लिस्टबाट वर्गीकरण तथा वृहत आर्थिक सुधारका विविध विषयमा छलफल हुने जनाइएको छ। छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक र आर्थिक पूर्वाधारको पुननिर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व ब्याङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ। नेपाल राष्ट्र ब्याङ्कले 40 करोड थान 1 रुपियाँका नयाँ सिक्का ल्याउने भएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले 1 रुपियाँ दरका 40 करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टक्सास, आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व योग्य सूचीमा रहेका कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो। यसअघि मार्च 12 प्रकाशित सूचना अनुसार पूर्व योग्य ठहरिएका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन्। यो खरिद कार्य सिङ्गल स्टेज टु इन्भेलप विधि अन्तर्गत सम्पन्न हुनेछ, जस अनुसार प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टा छुट्टै सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। इच्छुक पूर्व योग्य बोलपत्रदाताहरूले कम्पनी दर्ता प्रमाणपत्र, अधिकार पत्र र ब्याङ्क भाउचर पेश गरी नोभेम्बर 2 कार्यालयमा समयभित्र राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली वा टक्सार प्रभाग बबरमहलबाट बोलपत्र कागजात खरिद गर्न सक्नेछन्। बोलपत्र फारमको शुल्क गैर फिर्ता हुने गरी नेपाली रुपियाँमा 20,000 अमेरिकी डलरमा 131 वा युरोपमा 115 तोकिएको छ, जुन राष्ट्र ब्याङ्कको थापाथली स्थित ब्याङ्किङ विभागमा रहेको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: ডিলস, মেগা ক্যাশব্যাকস এন্ড গিফটস।
1: ইয়ে স্টার্ট করব মা টিসিএল ঘর ভিটাউন হোস র পাউন হোস রু 1,42,500 সম্মকো ক্যাশব্যাক র উপহার হরু 85 র 98 ইঞ্চ কো টিভি মা টিসিএল সাউন্ড বার ফ্রিজ মা সিসি ইন্ডাকশন কুকটপ ওয়াশিং মেশিন মা 6 কিলো সার্ফ এক্সেল ম্যাটিক এসি মা ফ্রি ইনস্টলেশন র 0% ইএমআই নাগরিক না ভয় পুক্ছ শর্ত হরু লাগু হুনে সন গ্লোবাল নম্বর 1 গুগল টিভি ব্র্যান্ড TCL CG Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब बाँकी खबरहरु. नेपालका लागि जनवादी जनगणतन्त्र चीनका राजदूत झाङ माओ मिङ सहितको उच्च स्तरीय टोलीले कोरला नाकाको निरीक्षण गरेको छ. पाँचजना चिनिया टोली सहित दुई नेपाली प्रतिनिधिको उक्त टोली हिजो दिउँसो 2:30 बजे तिब्बतको लासाबाट समुद्री सतहदेखि 4,650 मिटर उचाइमा नेपाल र चीन 24 नम्बरको सीमा स्तम्भ कोरला नाका स्थित 10 गजा क्षेत्रमा प्रवेश गरी कोरला नेचुङ सडक हुँदै मुस्ताङ बन्सर कार्यालय सहितको क्षेत्रको निरीक्षण गरेको हो. हिजो लोमाङथाङको एक होटलमा बसेको चिनिया राजदूत सहितको टोलीमा दूतावासका काउन्सिलर राजनैतिक तथा संचार विभागका दुई प्रतिनिधि सहितको टोलीले जुमसममा भेट हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो. र बाढी पहिरोका कारण एक सातादेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ. लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा ढुङ्गा माटो थुप्रिएपछि गत साता दिन अघिदेखि सडक अवरुद्ध भएको थियो. डुम्रे बेसी सहर चामे सडक आयोजनाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो. नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो कटाएपछि सडक सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो. उहाँका अनुसार बाढी पहिरोका कारण बेसी सहर चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै केही स्थानमा सडक भाँसिएको थियो. बेसी सहर चामे सडक खुलाउन 29 ठाउँको पहिरो हटाएको र बाढीले सडकको ट्र्याक बगाएका 6 ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको सडक आयोजनाले जनाएको छ. डुम्रे बेसी सहर चामे सडक आयोजनाका अनुसार बेसी सहरदेखि चामेसम्मको सडक शनिबारदेखि खुले पनि नयाँ बनाइएको ट्र्याक कच्ची रहेकाले जोखिम कायमै छ. मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा बढी समस्या देखिएको थियो. बेसी सहर चामे सडक खुलेसँगै मनाङमा खाद्यान्न दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न र स्थानीयको आवाजातमा भने सहज हुन थालेको छ. मुस्ताङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार एक साताको प्रयासपछि बेसी सहर चामे सडक जोडिएको हो. खोत्रोमा 2 साता अघि 3 दिन लगाएर सडक खुलाइएको ठाउँमै फेरि पहिरो खसेपछि यसपटक सडक खुलाउन थप कठिन भएको उहाँले बताउनुभयो. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. नमस्कार.

0: महानगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855888002
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 853
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौ टेकमाइनलाई। टेकमाइनलाई
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो। आज राप्ती उपत्यका देउखरीमा आयोजित आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। प्रदेशको कुल बजेटको करिब 15% स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। स्थानीय तहसँग समन्वय गरी कुपोषण बढी देखिएका तराईका दक्षिण क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। पोषण सुधारका लागि स्वास्थ्य सेवासँगै नागरिकको चेतना स्तर अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौडा ढल्केबर 400 केभी सब स्टेसनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले निजी सचिवालयका अनुसार सब स्टेसनमा निर्माणाधीन हेटौडा ढल्केबर 400 केभी प्रसारण लाइनका दुईवटा मल्टी सर्भिस टावर बारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्ने विषयमा पनि जोड दिनुभएको छ। यो प्रसारण लाइन निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै कर सम्बन्धी सेवा पाउने भएका छन्। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र जिल्लाका नगरपालिका तथा गाउँपालिका बीच सेवा प्रवाह सम्बन्धी सम्झौता भएसँगै स्थानीय तहबाटै करदाता सेवा सुरु हुन लागेको हो। हाल गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र ठाकुर बाबा नगरपालिकाबाट सेवा सुरु गर्ने तयारी गरिएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र तीनवटै पालिका बीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको र आवश्यक तयारी भइरहेको छ। पालिकाको नाममा लगइन आईडी निर्माणको काम भइरहेकाले आगामी मंगलबारसम्म सेवा सुरु हुने आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद नेउपानेले बताउनुभयो। र मकवानपुरको मनहरीमा चिनी भनेर युरिया मल प्रयोग गर्दा 7 बिरामी भएका छन्। मनहरी गाउँपालिका 8 सिम्पानीमा अमिलो साँधेर खाने क्रममा चिनी ठानेर युरिया मल प्रयोग गर्दा उनीहरू बिरामी भएका हुन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार सुरुमा स्थानीय 11 आयुषका थिङ र 11 अनुष्का थिङ र 9 मानवी घलानले चिनी खाने युरिया मल खाएका थिए। त्यसपछि अमिलो खाने क्रममा अन्यले समेत चिनी ठानी युरिया मल खाएका थिए। युरिया मल खाएर बिरामी हुनेमा मनहरी 8 सिम्पानीका 82 सुमाया रुम्बा र 32 दिपा थिङ, 22 थाबा थिङ र 5 सैनिकका बल रहेका छन्। बिरामी सबैको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। प्रहरीका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ। घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरी कार्यालय हेटौडाले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293230।
3: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-493-374, 98510-61-356-356.
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 63, 98550 77061 र 98550 77053।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजेर लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
8: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा सुरु। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकुसीमा बाढी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने। मानिसको संख्या बढ्दै अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशङ्कित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मञ्चमा सुरु भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। काङ्ग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मञ्चमा हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मञ्चमा हिमाल पहाड र तराई मधेस नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपद प्रति ऐक्यबद्ध जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको काङ्ग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी सहरका 100+ डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेसागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको काङ्ग्रेसले जनाएको छ। यसैबीच नेपाली काङ्ग्रेसले पदाधिकारीहरूको संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार काङ्ग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्च स्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सडकका कारण अवरुद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोडिएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढी पहिरोले 3 नाका प्रभावित भएपछि दसैँ तिहार लक्षित लत्ता कपडा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। 100 कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढेको बताएका छन्। 1.5 महिनादेखि सामान रोकिएपछि रिरुट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढेर 5-6 लाख रुपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढिरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोसी नदीमा बाढी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 ताङबु री हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धान
प्रयोगकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरङ्गहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्निच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढीको भावसँगै त्रिशुले किनारमा घण्टौँसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। युपीभर संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: लिनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बिन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ काभ्रेका भारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यवसायिक बनेका छन् पछिल्लो समय नेपालबाट 22 भन्दा बढी देशमा कफी निर्यात हुन थालेको छ आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झन्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रुपियाँभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाडी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ अब विदेशको खबर सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानिएहरूको संख्या बढ्दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ मेटा स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटि रहित उपायहरू खोजेका छन् प्रतिवेदन अनुसार धेरैसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन् यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ अमेरिका क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना केन्या र नाइजेरिया जस्ता प्रतिव्यक्ति कुल गृहस्थ उत्पादन कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ खेल खबर जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्यसहित 269 पदक जितेको छ यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्यसहित 150 पदक जितेको छ एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ कराँतेको कुमी तेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले 1,00,000 पदक जितेका छन् प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाडी सहभागी थिए एसियाली खेलकुदमा नेपालले 1 स्वर्णसहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो नेपालले मिसन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन चार भन्ज्याङ मित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य

0: शालीन नदीको शिर
1: मणिचूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841924481 वेबसाइट झुले.com.nt
3: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
4: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईको साथमा छौ
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौं फोन नम्बर 4428242 4428242
6: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ सरकारले सडकमा जथाभावी पार्किङ गर्ने र सडक पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानुनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सडक सुरक्षा विधेयक 2083 दर्ता गरेको छ प्रस्तावित विधेयकको दफा 31 गाडी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाडी राखेर रा दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाडी धनी चालक वा सामान राख्ने व्यक्ति वा संस्थाबाट असुल गरिने व्यवस्था गरिएको छ यदि दुर्घटना गराउने गाडीको पहिचान नभएमा राष्ट्रिय सडक सुरक्षा परिषदको कोषबाट पीडितलाई राहत दिने प्रस्ताव छ सडक दुर्घटना न्यूनीकरण गर्न सडक पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सडक सुरक्षा परिषद गठन गर्ने प्रस्ताव विधेयकमा रहेको छ दसैँ तिहार लगायत ठुला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको चाप बढ्न थालेको छ चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाखभन्दा धेरै नागरिक बाहिरिने अनुमान छ चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक वा आफ्नो स्थायी घर फर्कने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री गाडीको व्यवस्था भाडा दर तथा यात्रुको सुरक्षा प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूले अनुगमन समेत बढाएका छन् विजया दशमी तथा दीपावलीको अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरू बीच शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाबाट परिचय पत्र प्राप्त रातो निलो पहेँलो र सेतो वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको साङ्केतिक भाषा सम्बन्धी 3 महिने तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ काठमाडौँ महानगरपालिकाले बेकरी उत्पादन तथा बिक्री वितरणमा आबद्ध 207 जनालाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान गरेको छ बिस्कुट कुकिजदेखि पेस्ट्री डोनट पफ स्यान्डविच र केकसम्मका परिकारको उत्पादन तथा उपभोग भइरहेका बेला महानगरले बेकरी व्यवसायमा आबद्ध व्यवसायीहरूलाई बोलाएर खाद्य स्वच्छता कायम गराउन तालिम दिएको हो काठमाडौँ महानगरपालिकाका खाद्य प्रविधि विज्ञ भारती अधिकारीले बेकरी उत्पादनहरूमा प्रयोग हुने वस्तुबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनु सही लेबलिङ गर्नु र उत्पादनका क्रममा एक अर्कामा मिसावट हुन नदिनु व्यवसायीहरूले पालना गर्नुपर्ने दायित्व रहेको बताउनुभयो दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन खुल्ला मञ्चमा सुरु उम्मेद्वारहरूको मनोनयन दर्ता भोलि

गरेको संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव, जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी, दुर्घटना गराउने गाडीको पहिचान नभएमा सरकारले नै राहत दिने र काठमाडौँमा बेकरी उत्पादन

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: फोन 0556 494 440 493 580 र 98 550 2640.
1: It's 5 o'clock. अहिले 5 बजेको छ.

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमा विगतका गल्तीप्रति क्षमा याचना गर्दै भावी चुनावमा कुनै पनि दलसँग पूर्व गठबन्धन नगर्ने घोषणा गर्नुभएको छ। 4 वर्ष सांगठनिक वैचारिक तथा आर्थिक कार्य दिशा समेटिएको 29 बुधे प्रतिवेदनमा पछिल्ला 2 दशकमा कंग्रेसले आफ्नो मूल उद्देश्य भन्दा सत्ता पद गुटबन्दी र लेनदेनलाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। भ्रष्टाचार तथा अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले पार्टीको नैतिक धरातल कमजोर भएको प्रतिवेदनमा उल्लेख छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अघि सारिएको प्रतिवेदनमा आगामी दिनमा चुनाव पूर्व गठबन्धन नगर्ने सरकारका कामको निगरानी गर्न छाया सरकार गठन गर्ने प्रधानमन्त्रीलाई 2 कार्यकालमा सीमित गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सहितका रूपान्तरणकारी प्रस्ताव गरिएको छ। यस्तै कंग्रेसको महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। कंग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले शुभकामना दिनुभएको छ। त्यस्तै चिनिया कम्युनिस्ट पार्टी सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिनुभएको छ। एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट पनि कंग्रेसलाई शुभकामना प्राप्त भएको छ। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज ICAP स्ट्यान्डिङ कमिटी बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कंग्रेसको महाधिवेशनको सफलताको शुभकामना दिएको छ। कंग्रेसले परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित आजदेखि 15 महाधिवेशन सुरु गरेको हो। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर 12 का 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा नुहाउन गएका रौवाहीका 14 वर्षीय निशा पटेल र सोही उमेरकी चाँदनी पटेलको डुबेर मृत्यु भएको हो। अभिभावक सँगै पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै किशोरीको प्रहरी र स्थानीय बासिन्दाको टोलीले खोजी गर्दा पोखरीमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय 12 ले जनाएको छ। सडकमा जथाभावी सवारी साधन पार्किङ गर्ने र सडक पेटीमा अनधिकृत रूपमा सामान राखेका कारण दुर्घटना भएमा अब त्यसको क्षतिपूर्ति सम्बन्धित सवारी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असुल गरिने भएको छ। संसदमा दर्ता भएको राष्ट्रिय सडक सुरक्षा विधेयक 2083मा सडक सुरक्षालाई व्यवस्थित गर्दै दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिको दायित्व सम्बन्धित दोषी पक्षमाथि तोक्ने कडा प्रस्ताव गरिएको हो। सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा राष्ट्रिय सडक सुरक्षा परिषद तथा प्रदेश र स्थानीय तहमा समेत समन्वय समिति गठन गर्ने विधेयकमा व्यवस्था गरिएको छ। विधेयकले सडकको अवस्था अनुसार गति सीमा निर्धारण गर्ने, जोखिमपूर्ण सडकको मर्मत नगरी यातायात सञ्चालनमा रोक लगाउन सक्ने र दुर्घटनाका घाइतेलाई मद्दत गर्ने, असल उद्धारकर्तालाई कानूनी संरक्षण दिने जस्ता व्यवस्था अघि सारिएको छ। साथै दुर्घटना गराउने सवारी साधन पहिचान हुन नसकेमा वा बिमा नभएको अवस्थामा पीडितलाई राष्ट्रिय सडक सुरक्षा कोष परिषदको कोषबाट राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रस्ताव समेत गरिएको छ। र असोज 2 साताको बाढीले कटान गरी भत्काएको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ जोड्ने मालढुङ्गा मोटरेबल पुलको मर्मत कार्य 24 घण्टा टोली परिचालन गरी तीव्र रूपमा भइरहेको छ। कालीगण्डकीको बाढीले पुलको मर्मततर्फ पर्वततर्फको पहुँच मार्ग भत्काएपछि विगत 10 दिनदेखि बागलुङ, रुकुम र रोल्पा जाने मध्यपहाडी लोकमार्गको यातायात सम्पर्क विच्छेद बनेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।

0: उसको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँ भरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब?
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 0656 4903 74, 98510 61 356।
4: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: किन डोला हौ केबिट बाल्यो
1: मुंगुर बाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9854512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 0656501060
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550 60359 र 9550 67359

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन सुरु, बन्द 17 भोलिदेखि सुरु हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गभर्नर संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले दुईवटा काश्यमै चित्त बुझायो।
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
4: सो व्हाट नेक्स्ट।

0: पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
2: एनआईसी एसिया क्यापिटल।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333, 4935555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सुरु भएको छ। काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा काङ्ग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र सुरु हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। काङ्ग्रेसले पदाधिकारीको संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार काङ्ग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्। जसमा उपसभापति 2 बढाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
7: यसै बीच काङ्ग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले काङ्ग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै काङ्ग्रेसको मञ्चमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाइ छ। यसै गरी नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढिरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले राजनीति र नेता प्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। उहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनु भयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोस भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
6: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि काङ्ग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्यभन्दा पद र सत्तामा केन्द्रित भएको, भागभण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने संकल्प प्रतिवेदनमा गरिएको छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेन्डा र उम्मेद्वार सहित मतदातामा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राइमरी चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल 2 कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने पनि प्रस्ताव छ। यस्तै संसदमा 38 सीट सहित सरकारका काम कारवाहीमाथि कडा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागबण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले काङ्ग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
7: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढाइरहेको छ। यी गतिविधिले काङ्ग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
0: कतै काङ्ग्रेस विभाजित भएर अधिवेशन भइरहेको त होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्षमा रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी उदै जाने भयो, त्यो नै खोसिनी भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई, लामो समयदेखि त्यहाँ हारिमुहारी गरेका परिवार व्यक्तिहरूलाई। भोलि विभाजित भएर दुईटा काङ्ग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक काङ्ग्रेस त एउटै रहन्छ। ठुलो चुनौती भनेको यो चाहिँ विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
8: देउवा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
0: देउवा पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब काङ्ग्रेसको महाधिवेशन नभइकन काङ्ग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर भइसकेको देखिन्छ। अधिकांश मानिसहरू त्यो छोडेर एउटा काङ्ग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै काङ्ग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
8: देउबा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्थ्यो, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउबा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भनिन्छ। यसलाई कसरी लिनुभएको छ?
0: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सबै सकिन्छ कसले सक्छ र भन्ने खालको एउटा सोचाइ केही मानिसहरूमा हुन सक्दछ। कमजोर भएर गएको छ एउटा, त्यो हो। हेर्दाखेरि त ठुलो हेभी वेट छ नि त काङ्ग्रेसको प्रतित्व ती अनुहारहरूले बोकेर सकिरहेको जस्तो लाग्दैन मलाई।
8: यो काङ्ग्रेस भित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बिचको टकराव अथवा पार्टीको मूल नेतृत्व बिचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। काङ्ग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव लामो?
0: अब यस्तो हेर्न, पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बिचमा केही कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस्, त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पक्ष रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ। तपाईँले भने जस्तै वास्तवमा काङ्ग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ। अब जनसमर्थनको ठुलो चुनौती काङ्ग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनर्स्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
8: प्रतिकूल परिस्थितिमा पनि काङ्ग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ कसरी लिनुहुन्छ?
0: मलाई चाहिँ लाग्दछ भन्दाखेरि अब काङ्ग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुने एउटा कुरा हो। एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन, यत्रो एउटा इतिहास बोकेको छ। इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली काङ्ग्रेसको हो नि त। नेपाली काङ्ग्रेसले लोकतन्त्र नेपालमा बित्याउने काम गर्यो, उसैको नेतृत्वमा तपाईँको राणा शासन ढाल्ने मात्रै होइन कि लोकतान्त्रिक संरचनाको निर्माणको कामहरू भयो। त्यही संरचनाभित्र आज सबै दलहरू चाहिँ राजनीतिक गर्ने प्रतिस्पर्धा गर्ने ठाउँ पाएको छ। अब गैर कम्युनिस्ट पृष्ठभूमि एउटा भनौँ आधार बनाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए पनि लोकतन्त्रमा प्रति त्यो पार्टी कतिजना विश्वासिलो हुन्छ भनेर त्यो पुष्टि हुन बाँकी नै छ। त्यसैले काङ्ग्रेसको एउटा मत चाहिँ अहिले पनि सुरक्षित छ, खालि त्यसलाई परिचालन गर्ने नेतृत्वको कमजोरी, नयाँ किसिमबाट ड्राइभ दिने त्यो कमीले गर्दाखेरि यो भएको।
6: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा,
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली काङ्ग्रेसको 15 औं महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको काङ्ग्रेसदेखि देश समस्यामा परेको समचर्चा, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै काङ्ग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं।
7: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमान्थाङ पुगेको हो। मुख्य नाका रसुवा र तातो पानी बन्द रहेको र कोरला नाका सडक पनि अवरुद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाड पर्व नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढी पहिरोले 3 वटा नाका प्रभावित भएपछि दशैं तिहार लक्षित

0: पुगेको हो।
1: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सडक अन्तर्गत म्याग्दी खण्डमा गाडी सञ्चालनका लागि मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। चिनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ्गी स्याउ र भेडाच्याङ्रा बजारसम्म पुर्याउने तथा पर्यटन याम शुरू भएकाले यो सडक मर्मतलाई सरकारले उच्च प्राथमिकता दिएको छ। बाढी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सडकको धेरै सो खण्डमा मर्मत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको एक हप्तादेखि 10 दिनभित्र 4 पाङ्रे गाडी सञ्चालन गर्ने लक्ष्यसहित मजदुर र उपकरणहरू परिचालन गरिएको छ। तिल्केनी चौर क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोडिएको छ।
0: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको बेत्रावतीको फलाखु खोलामा बन्ने बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ। भदौ 10 गतेको बाढीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेली ब्रिज जडानको काम भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाडी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। बेली ब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाडौँसँग रसुवाको अवरुद्ध सडक सम्पर्क पुनः जोडिएर आवत जावतमा राहत मिल्नेछ।
1: नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढी ल्याउने हिम पहिरो झरेको यथार्थ समय स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 ताङ्गुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरङ्गहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्निच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढीको भावसँगै त्रिशुली किनारमा घण्टौँसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विपद संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन्।
0: 12 को देवताल गाउँपालिका वडा नम्बर 6 माछा पोखरीमा डुबेर 2 किशोरीको ज्यान गएको छ। 14 वर्षीय निशा पटेल र 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय 12 का निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावक सँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परे प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
1: यसैबीच सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तान अति आमाहरूले 36 घण्टा भन्दा लामो कठोर निर्जला व्रत बसी यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात् दर खाई शनिबारदेखि निराहार व्रत सुरु गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि सुरु भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जित वाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी परोपकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
0: सरकारले सडकमा जथाभावी पार्किङ गर्ने र सडक पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानुनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सडक सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाडी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाडी राखेर रा दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाडी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असुल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाडीको पहिचान नभएमा राष्ट्रिय सडक सुरक्षा परिषदको कोषबाट पीडितलाई राहत दिने व्यवस्था छ। सडक दुर्घटना न्यूनीकरण गर्न सडक पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सडक सुरक्षा परिषद

0: गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण सहित पठाउनु भएको चराको तस्विरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझाव पछि नेपालका लागि नयाँ चरा पुष्टि भएको हो। समुद्र किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रिन बिन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 बढी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाडी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
4: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मर्मत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 विद्युत सेवा विहीन भएका छन्। असोज 10 हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वडा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीय वासीहरू सौर्य टुकी र लालटेन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घन्टौँ हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वडा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मर्मतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्त्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँको कार्यकाल लगातार थिएन। 45 फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, संघीय कङ्ग्रेससँगै 513 सदस्य तथा 81 सदस्य सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
4: अब खेल खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको 10 खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि सुरु भएको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मङ्सिर 16-29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो 5 पटक तोकिएको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मङ्सिर 2-9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। 20 एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। सन् 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराँतेकी एरिका गुरुङले नेपालका लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरैसो खेलाडीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
4: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पिसिबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एकदिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 औसतमा 10 विकेट तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 इकोनोमी रेटमा 8 विकेट लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आइमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सुरु, बन्द 17 भोलिदेखि सुरु हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको काङ्ग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीति प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै काङ्ग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
4: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन, चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गभर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
4: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काश्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।
5: तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर। तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
6: ग्रुप राइटर नरेश महतो गीता महतो
8: सम्पर्क 97625 73089 98074 46182525

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: स्वदेश FM 93.2 MHz।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

माडी नगरपालिका पाँच ब्रह्मपुरी निवासी सूर्य सुनारले दोस्रो मिस्टर चितवनको उपाधि हासिल। दिवाकर स्मृतिमा आविको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढ्यो। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा चितवनबाट केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा। चितवनमा 10,000 लिटर घरेलु मदिरा प्रहरीको नियन्त्रणमा। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन आइतबार उद्घाटन। गगन थापाको राजनैतिक प्रतिवेदन। सरकारलाई खबरदारीदेखि कांग्रेस। पुनर्संरचनासम्म 29 प्रस्ताव। र पोखरीमा डुबेर दुई किशोरीको मृत्यु। सिद्धबाबा नजिक भीरबाट मोटरसाइकल खस्ता एकजनाको ज्यान गयो। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्स र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ससँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका पाँच ब्रह्मपुरी निवासी सूर्य सुनारले दोस्रो मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको छ। असो 17 गते शनिबार सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रथम पुरुष स्पोर्ट्स फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुनारले मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको हो। चितवन फिजिकल फिटनेस सेन्टर गैंडाकोटबाट प्रतियोगितामा सहभागी हुनुभएका सुनारले 70 केजी तौल समूहमा 16 पदक जित्दै ओभरअलतर्फ समेत उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो मिस्टर चितवनको उपाधि हात पार्न सफल हुनुभएको हो। उपाधिसँगै सुनारले नगद 1,50,000 रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा चितवन जिल्लाको विभिन्न स्थानबाट आएका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। उपाधि जितेपछि प्रतिक्रिया दिँदै सुनारले आफ्नो मेहनत र निरन्तर अभ्यासले सार्थकता पाएको बताउनु भएको छ। लामो समयको तयारी, अनुशासन र नियमित प्रशिक्षणका कारण आफूले यो सफलता प्राप्त गर्न सकेको उहाँको भनाइरहेको छ। माडी नगरपालिका पाँच स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि अभिभावक प्रतिनिधि छनौट गरिएको हो। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितितर्फ जयादेवी पौडेल, लामिछाने बाटुली हरिजन, विक्रम महतो र सीमान्त चौधरी छनौट हुनुभएको छ। माडी नगरपालिकाको निर्देशन तथा प्रचलित शिक्षा ऐन र शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार अभिभावकबाट सदस्य छनौट गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ। नेपाल दुर्लभ रक्त समूह चितवनको उपाध्यक्षमा राजमणि नेपाल चयन हुनुभएको छ। संस्थाको 10 अधिवेशनले नेपालको अध्यक्षतामा 13 कार्यसमिति निर्विरोध चयन गरेको हो, जसमा उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दिपेन्द्र पौडेलको साध्यक्षमा आमोद सुवेदी र सहसचिवमा क्रिस्टी सापकोटा चयन हुनुभएको छ। सदस्यहरूमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोदा शर्मा, मदन कट्टेल, सविता पौडेल, विमला मिश्र, हरि भण्डारी चयन हुनुभएको छ। नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षकोषमा रकम संकलन गरेको छ। चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न जेहेन्दार तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले 2075 सालमा स्थापना गरिएको अक्षकोषमा लक्ष्य अनुसार 10,07,680 रुपियाँ रकम संकलन गरेको भरतपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँको खुला मञ्चमा शुरू भएको छ। विशेष महाधिवेशनबाट बनेको कांग्रेस नेतृत्वले 15 नियमित महाधिवेशनको आयोजना गरेको हो। अहिले कांग्रेसभित्र चुनावी सरगर्मी शुरू भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ पुगेर धमाधम उम्मेद्वारी घोषणा पनि गरिरहेका छन्। चितवनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू पनि विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका छन्। जिल्लाका नेताहरूले युवा केन्द्रीय सदस्यदेखि सह महामन्त्रीसम्मको पदमा उम्मेद्वारी घोषणा गरेका छन्। चितवन प्रहरीले शनिबार करिब 10,000 लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका एक सूर्यपुर स्थित सानु घिसिङको घरमा मदिरा बनाई बिक्री वितरण भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले 10,000 लिटर मदिरा नियन्त्रणमा लिएको हो। घिसिङको घर गोठ र उनले स्टोर गरिराखेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहितको सामग्री इलाका प्रहरी कार्यालय रत्नगरको टोलीले नियन्त्रणमा लिएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशन आइतबार उद्घाटन गर्नुभएको छ। थापाले पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्विरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो। राजधानीको खुल्ला मञ्चमा आयोजित उद्घाटनमा
उहाँले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचन समेत गर्नुभएको थियो। महाधिवेशन उद्घाटन समारोहमा काँग्रेसका अग्रज नेताहरूको तस्वीरमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत माल्यार्पण गरेका थिए। महाधिवेशनको उद्घाटन समारोहमा राजसभा सभापति रवि लामिछाने सहित विभिन्न दलका नेताहरूको सहभागिता रहेको थियो। नेपाली काँग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ। आगामी 4 वर्षका लागि काँग्रेसको राजनीतिक वैचारिक संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकारी, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा समेत समेटिएको छ। थापाले तयार पार्नुभएको प्रतिवेदनमा काँग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाइएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। काँग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ। नेपाली काँग्रेसको आइतबारदेखि सुरु भएको 15 महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। महाधिवेशन सुरु भएसँगै लुम्बिनीबाट पदाधिकारीमा आधा दर्जन र केन्द्रीय सदस्यमा 1 दर्जन भन्दा बढी नेताले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरू भेला हुन थालेसँगै विभिन्न समूहले भेटघाट, छलफल र प्रचार प्रसारलाई तीव्रता दिएका छन्। नेपाली काँग्रेसको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पार्टीले 5 वर्षमा काम गर्न नसके पहिले पार्टी सदस्यता च्यात्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा उहाँले चुनावका बेला भोट माग्दा दल छोड्नु पर्दैन, भोट दिनुहोस् भन्नेको कुरामा अडिग रहेको सुनाउनुभयो। रविले राजनीतिक स्वार्थका निम्ति कुनै पनि संस्थालाई आरोप नलगाउन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली काँग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभएको छ। काँग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्गाए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली काँग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभयो। काँग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्गाए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत पुननिर्वाचित हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनबाट राउत 958 मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्ष पदमा राउतको मात्रै उम्मेद्वारी परे पनि निर्वाचन प्रक्रिया मार्फत उहाँलाई निर्वाचित गरिएको हो। राष्ट्रिय उपाध्यक्षमा राउतका दाजु डाक्टर जयकान्त राउत सहित 7 निर्वाचित भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल तानसेन सडक खण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा 1 मृत्यु भएको छ। आइतबार दिउँसो तिनाहु गाउँपालिका 3 स्थित तल्लो सिद्धबाबा नजिक बुटोलबाट गुल्मीतर्फ जाँदै गरेको लु 74 9171 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका 3 47 नवराज पन्तको ज्यान गएको हो। र बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 र वहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमाथिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ।
देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिका पाँच ब्रह्मपुरी निवासी सूर्य सुनारले दोस्रो मिश्र चितवनको उपाधि हासिल। दिवाकर स्मृति माविको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढ्यो। काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनमा चितवनबाट केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीमा उम्मेद्वारीको घोषणा। चितवनमा 10,000 लिटर घरेलु मदिरा प्रहरीको नियन्त्रणमा। नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन आइतबार उद्घाटन। गगन थापाको राजनैतिक प्रतिवेदन। सरकारलाई खबरदारीको काङ्ग्रेस पुनर्संरचनासम्म 29 प्रस्ताव। र पोखरीमा डुबेर दुई किशोरको मृत्यु। सिद्धबाबु नजिक भिरबाट मोटरसाइकल खस्ता एकजनाको ज्यान गयो। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5573 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 5560 4640
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15औं महाधिवेशन काठमाडौँमा सुरु। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरूमाथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किवको जनजीवन अस्तव्यस्त। र 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
5: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
6: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
7: नेपाल टेलिकम राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15औं महाधिवेशन आजबाट काठमाडौँको खुला मञ्चमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित अधिवेशन शुरू भएको छ। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कंग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न असहमति र विचारका लागि पर्याप्त खुलापन नभएकाले देशलाई खुला मञ्च आवश्यक रहेको बताउनुभयो। सभापति थापाले खुला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकोले अब यस्ता खुला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो।
8: नेपाली कंग्रेसको महाधिवेशनको स्थल खुला मञ्च बनाएर कांग्रेसले लिन दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प यो हो। आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ। संसद खुला छैन, संसद बन्द छ। किनकि संसद, जुन संसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि, जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। समुदायको बिचमा खुला मञ्च चाहिएको छ, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस्, अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्, त्यो खुला मञ्च चाहिएको छ। राज्य र नागरिकका बिचमा खुला मञ्च चाहिएको छ। त्यस्तै खुला मञ्च डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मञ्च चाहिएको छ। खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ।
4: सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको लोकतन्त्रका मूल्य मान्यताको गरिएकोले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा र संरक्षण गर्न रासोपा अग्रपंक्तिमा उभिने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो। सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्दै आफूहरूले काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने बताउनुभयो।
8: आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आँधी बेरीको कुरा पनि सुनिरहेको छु म। आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट, निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ। र जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा तैनाती गर्न गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी, अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ, म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला।
4: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकोले देशलाई अझ सुदृढ बनाउन कंग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो।
0: हामीले शान्ति सम्झौता मार्फत समावेशी लोकतन्त्र यो देशका महिलाहरूको लागि, दलितहरूको लागि, आदिवासीहरू, जनजातिको लागि, मधेसीको लागि, मुस्लिमको लागि, थारूको लागि जुन पहिचान र अधिकारको स्थापना गरेका थियौँ त्यसलाई अझ सुदृढ गर्ने काममा तपाईँको नेतृत्व अगाडि बढ्नेछ। शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल स्टोरीमा बदलेर नेपालको नाम विश्वमा फेरि एकचोटि शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा यो कुरा हुनेछ म विश्वास दिलाउन चाहन्छु। र मलाई विश्वास छ आउने दिनमा हामी सबैले एउटा समझदारीका साथ साँच्चै एउटा समृद्ध नेपाल निर्माण गर्नेछौँ।
4: मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि कंग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेएनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो।
0: लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ, अधिनायकवादतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्द पुगेको छ। त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन र एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। राप्रपा अध्यक्ष लिङ्गदेनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले मुलुकलाई आगामी 20 वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्य सहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो। यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कंग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको कंग्रेसले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि हुने र निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नागमा गमगढी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 देखि 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने छवटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। केही दिन अघिको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घरमा पूर्ण क्षति भएको छ भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। बाढी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ्ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत 6 कक्षाका 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको हिजो साँझ डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीयको सहयोगमा खोज्ने क्रममा पोखरीको दक्षिणतर्फ किनारा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकोले टिकट बिक्री, सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बागलुङका सरोकारवालाले सक्रियता बढाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले अनुगमनलाई तीव्र बनाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
9: दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले सक्रियता बढाएका छन्। चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन, खाना पकाउने एलपी ग्यास लगायतमा कालोबजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तु सँगै यातायातका साधनको पनि अनुगमन शुरू गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
10: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बच्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
9: बागलुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढाएको छ। नगर उप प्रमुख राजु खड्का,
11: चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी चामलहरू तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ। सरकारी गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँहरूसँग पनि समन्वय गरेर
9: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कारवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
12: अखाद्य वस्तुहरू थुप्रैमा बेचिएको छ, अहिलेलाई ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको

0: धार्मिक आस्थासँगै मिथिला सहित तराई मधेसको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र महिलाको सामाजिक भूमिकालाई पनि उजागर गर्दै आएको विश्वास रहिआएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन हेटौडा ढल्केवर 400 केवी प्रसारण लाइनका दुईवटा मल्टी सर्किट टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हेटौडा ढल्केवर 400 केवी सब स्टेशनको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। प्रसारण लाइन निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बीमा प्रणालीमा जोडिएका हुन्। बीमामा आबद्ध भए पश्चात 5 सदस्य परिवारसम्मको एक परिवारले ₹1,00,000 र सो पश्चात थप हुने प्रति सदस्यले ₹20,000 गरी अधिकतम 2,00,000 स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ। यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्दै आएका छन्। नेपाली हास्य व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अरियालको स्मृतिमा स्थापित 3 पुरस्कार आज समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो। वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई 1,11,111 रुपियाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ। त्यस्तै हास्य व्यङ्ग्यकार देवी प्रसाद चापागाईलाई 51,111 रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किबमा जनजीवन अस्तव्यस्त भएको छ। किबमा रहेका ऊर्जा, दूरसञ्चार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। आज रूस विरूद्धको युद्धमा एकबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किब पुग्नु भएको थियो। उहाँ किब ओर्लिएको छोटो समयमै रूसले डिन्प्रो नदीमाथिको नर्दर्न ब्रिजमा आक्रमण गर्यो। यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरव भन्सार नाकामा मालवाहक सवारीको चाप निकै बढेको छ। बाढी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरव नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्य तर्फ पठाउन समेत समस्या भएको भैरव भन्सार कार्यालयले जनाएको छ। चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारत तर्फको मार्ग प्रयोग गर्न थालेका हुन्। त्यससँगै वर्षाका कारण देशभित्रकै सड़क तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट आएका सामान समेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरव नाकामा सवारीको चाप बढेको हो। भैरव भन्सार कार्यालयका अनुसार मालवाहक सवारीको चाप व्यवस्थापन गर्न नेपाल र भारत तर्फको भन्सार बीच समन्वय गरी नाका सञ्चालनको समय समेत बढाइएको छ। भैरव भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भारतीय पक्षसँग समन्वय गरी भारतबाट नेपाल तर्फ मालवाहक सवारी प्रवेशका लागि अतिरिक्त समयको व्यवस्था गरिएको बताउनु भयो। भैरव नाकामा मालवाहक सवारीको जाम भारत तर्फ करिब 14 किलोमिटरसम्म पुगेको छ। नेपाल राष्ट्र बैंकले 40 करोड थान 1 रुपियाँका सिक्का छपाईका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरेको हो। अग्रिम रूपमा योग्य सुरक्षित छपाई कम्पनीहरू यसमा सहभागी हुन पाउनेछन्। छनौट भएका कम्पनीले सिक्काको डिजाइन, छपाई तथा आपूर्तिको एकमुष्ट जिम्मेवारी पाउने विभागले जनाएको छ। इच्छुक कम्पनीले 2 वटा सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू अब उपलब्ध नहुने भएको छ। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल आइस्पानका अध्यक्ष सुधीर पराजुलीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायकले 19 असोज सोमबारदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज उपलब्ध नगराउने उल्लेख गर्नु भएको छ। विगतका वर्षहरूमा मूल्य वृद्धि, इन्धन मूल्य, आकाशीयको फाइबर मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआई को तीव्र वृद्धिले गर्दा

0: मांगिएको इलेक्ट्रोनिक र चिपसेट भाव एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा सेवा प्रदायकको सेवा सञ्चालनमा समेत अप्ठ्यारो अवस्था आएकोले इन्टरनेट प्याकेज उपलब्ध गराउन नसकिने संघले उल्लेख गरेको छ। कफी खेतीले नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनका साथै किसानको आमदानी, रोजगारी र निर्यात मार्फत विदेशी मुद्रा आर्जनको सम्भावना प्रत्येक वर्ष बढाएको छ। नेपालमा आर्थिक वर्ष 2071-72 2381 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा उत्पादन 463.58 मेट्रिक टन बराबर भएको थियो। आर्थिक वर्ष 2080-81 क्षेत्रफल बढेर 4309 हेक्टरमा पुग्दा ग्रीन बिन कफी उत्पादन 501.30 मेट्रिक टन बराबर पुगेको छ। आर्थिक वर्ष 2081-82 क्षेत्रफल बढेर 5501.05 हेक्टर पुग्दा कफी उत्पादन 641.90 मेट्रिक टन बराबर पुगेको छ। एक वर्षमै कफी खेतीको क्षेत्रफल 1192 हेक्टरले बढेको छ भने उत्पादन 140.6 मेट्रिक टनले वृद्धि भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा 5501.05 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। 10 खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव सुरु भइसकेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर 16 गतेबाटै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले अघिल्लो राष्ट्रिय खेलकुद भन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार, सम्पूर्ण सरकारवाला सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको बताउनुभयो। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने जानकारी गराइएको छ। आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा प्रतियोगिता मङ्सिर 16 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोली सहभागी हुनेछन्। यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 3 विभागीय टोली तथा गैर आवासीय नेपाली संघको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। 10 राष्ट्रिय खेलकुदमा 32 खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय गरिएको छ। यसैबीच झापा जिल्ला खेलकुद विकास समितिले आगामी मङ्सिरमा सञ्चालन हुने तय भएको 10 राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्ला स्तरीय छनौट प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचना जारी गरी यही असोज 20 गतेदेखि असोज 25 गतेसम्ममा जिल्ला स्तरीय खेलाडी छनौट गरिसक्न दिएको निर्देशन अनुसार झापा जिल्ला खेलकुद विकास समितिले सार्वजनिक सूचना गर्दै खेलाडी, विधागत खेलका संघ संस्थालाई र प्रशिक्षक व्यवस्थापकहरूलाई खेलाडी दर्ता गर्न आह्वान गरेको र सो अनुसार समितिमा धमाधम खेलाडी तथा टिम दर्ता कार्य भइरहेको समितिका कार्यालय प्रमुख विष्णु कुमार नेमुवाङले जानकारी दिनुभयो। उहाँले असोज 19 गतेसम्ममा खेलाडी दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। साथै मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन काठमाडौँमा शुरू। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किएवको जनजीवन अस्तव्यस्त र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
4: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959 98550 60359 र 98550 67359।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। काङ्ग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढाउन सम्मका प्रस्ताव, मञ्चबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कब टाइफसको जोखिम पनि बढ्दो, 10 महिनामा करिब 10,000 संक्रमित, 7 जनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न सुरु भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढी जोखिम महिना हो।
0: दसैँमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैङ्कबाट पाइने, बाढी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले काङ्ग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अड्कलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अड्कल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्त्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौँ, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काङ्ग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नु पर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौँ। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनीतिक दललाई झन्डै 2/3 नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ्दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबै कुरा राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, सङ्गीतमा राजनीति, हुँदा हुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढाएको छ। उपसभापतिको संख्या 2 बढाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि सेङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जङ्गल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाइबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठुलो समुदायमा एकैचोटि ठुलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्य कर्मीहरूलाई ओरिएन्टेसन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढिरहेका छौँ।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न सुरु भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वास श्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिम त चाहिँ बढी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अङ्गहरूको मल्टी अर्गन फेलियर भन्छौँ, सबै शरीरका अङ्गहरूलाई को काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
5: घाँस तथा झाडीमा जानु परे पुरै शरीर ढाक्ने कपडा लगाउने र घर फर्किएपछि शरीर तथा कपडा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जङ्गबहादुर छेत्रीले जानकारी दिनुभयो।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसक्यो, कति घर एकदिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भए छैन।
5: बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बडा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगे र तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृङ्खला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लिग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृङ्खलाबाट टुङ्गो लाग्नेछ।
0: सन्तोषी रावल बाढी प्रभावित क्षेत्रमा बालबालिकाको पढाइ र अतिरिक्त क्रियाकलापमा जोड।
9: बालबालिकालाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ।
0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बर्खा सकिँदै चिसो मौसम सुरु हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्यास

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: बाढी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
7: पुरा भुइँ सफा गरिसकेपछि अबको भुइँ पहिला हाम्रो भएको भैँसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैँ कतै चर्किएको अथवा भैँ कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सडक सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा छिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
6: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनु हुँदै। बाढीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढाउन सुरु गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढाइसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरुङको सुझाव छ।
8: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको। अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु पर्छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
6: पढाइसँगै बालबालिकालाई गीत सङ्गीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। नुवाकोटको देवीघाटमा बेलीब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेलीब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
9: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेगल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन यो। ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनु पर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
6: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई। पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेली ब्रिजमा धेरै मानिस जम्मा भएर नहिँड्न अनुरोध गर्नुहुँदै, तपाईँलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सिआइएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्खा सकिँदै चिसो मौसम सुरु हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ्न सक्ने,
10: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको सङ्क्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखेअनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो, तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
4: सावधानी अप्नाउन विशेषज्ञको सुझाव। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
11: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
11: नमस्कार, म सन्तोष। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौँ। बर्खा सकिँदै लाग्दा चिसो मौसम सुरु हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ्न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौँ।
10: पोल डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने, पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो, श्वास प्रश्वासको सङ्क्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखेअनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भन्यो, तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लु रोग भनिन्छ, फ्लू बढेर जान्छ, हजुरको ब्रोन्क्युलाइटिस भन्छ हाम्रो निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ, स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
14: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
10: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन, यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल जुन बाहिर खेल्नु पऱ्यो केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ, त्यो किटाणुले उसलाई सङ्क्रमण नगर्ने भने पनि सङ्क्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ।
14: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिका कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
10: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10, र 14 हप्ता भनिन्छ जसमा चाहिँ धेरैवटा खोप पर्छ, जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ है, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा, र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ, र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12 महिनामा गएर हाम्रो जेई जापानिज इन्केफलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर त्यसको खोप लाग्छ, र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो, यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्षमाथिको नानीहरूलाई चाहिँ HPV ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन, यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन होइन, त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ।
14: सबै चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
10: सास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगानु बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरै छौँ, यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने आवाज बाहिरै आयो भनेर घ्यार घ्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नुभयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
14: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खानेकुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला?
10: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेरसम्म एकदम ठुलो छ 0 to 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
11: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68661 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
15: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली काङ्ग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनु पर्ने बताउनु भएको छ। काङ्ग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेको छ। बाढी पहिरोका कारण पर्वतमा 300 भन्दा बढी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैङ्कले यस वर्ष बडा दशैंलाई लक्षित गर्दै नोट सटाई नगर्ने जनाएको छ। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी
16: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053।
17: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98550 26 440।
18: It's 8 o'clock, अहिले 8 बजेको छ।
19: धब दुलालको नमस्कार। देउबालाई कुर्सी खाली राखेरै काङ्ग्रेस महाधिवेशनको भव्य उद्घाटन अधिकांश नेताले गरे गगन थापाको तारिफ। कसकस गर्ने देउबालाई छोड्न रविको सुझाव। संसद बन्द नगर्न बालेनलाई गगनको आग्रह।
20: तर लोकतन्त्र प्रतिको हाम्रो प्रतिबद्धता त्यसमा दायाँ बायाँ हुँदैन, त्यसलाई डगमगाउन हामी दिँदैनौँ।
21: अघि नै रविजीले एउटा प्रसङ्ग उठाउनु भएको छ, थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भनेर भन्नुभएको छ। हामीले त मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने 40-50 जना साथीहरूले प्रशिक्षित गरेर पठाएका छन्। त्यसैले चिन्ता पनि त्यसका बारेमा धेरै होइन।
22: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ।
19: बेत्रावतीको भेली ब्रिज दशैं अघि सञ्चालनमा आउने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन। यात्रुहरू अन्यलमा, जहाजका टिकट भने 100% बिक्री। दशैं नजिकै सँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहल पहल। विगत 6 महिनामा 540 बिचौलिया पक्राउ, 170 जनामाथि मुद्दा। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: ಆಫ್ ಎಕ್ಸೆಲ್ ನಿಶುಲ್ಕ, ಡಿಶ್ ವಾಷರ್ ನಿಂದ ದುಯೋಟ ವಾಷಿಂಗ್ ಟ್ಯಾಬ್ಲೆಟ್ ನಿಶುಲ್ಕ, ಮೈ ಜಿಯಾ ದಸೈಕೋ ಖುಷಿ ಘರ್ ಘರ್ ಮಾ ಉಪಹಾರ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको भव्य उद्घाटन भएको छ. 10 वर्षपछि खुलेको खुला मञ्च काङ्ग्रेस महाधिवेशनमा सहभागी सत्ता र प्रतिपक्षी दलका नेताहरूले गुन्जायमान बनाएका छन्. परम्पराको सम्मान परिवर्तनको संकल्प नारासहित आजदेखि काङ्ग्रेसको 15 महाधिवेशन शुरू भएको हो. जलवायु न्यायका लागि बिरुवामा पानी हालेर काङ्ग्रेस महाधिवेशनको उद्घाटन भएको छ. भरिभराउ खुला मञ्चमा महाधिवेशन आयोजक समितिका सभापति गगन कुमार थापाले आफै उकुस मुकुस रहेको खुला मञ्चको स्मृतिहरू सुनाउनुभयो. उहाँले संसद बन्द रहेको बताउँदै अब पहिलो खुला मञ्च संसदभित्र चाहिएको सुनाउनुभयो. प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद गएर जवाब दिन सभापति थापाले सुझाव दिनुभयो.
3: आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ. पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ. संसद खुला छैन, संसद बन्द छ. किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि यो व्यवस्थाका लागि जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन. संसदभित्र खुला मञ्च चाहिएको छ. समुदायको बिचमा खुला मञ्च चाहिएको छ. जहाँ पहाडका मानिसले मधेसको बारेमा कुरा गर्ने होइन, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस्, एउटा जातले अर्को जातको, एउटा धर्मले अर्को जन्मको बारेमा होइन, एउटा जातले अर्को जात, एउटा धर्मले अर्को धर्मसँग संवाद गरोस्, अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्, त्यो खुला मञ्च चाहिएको छ. राज्य र नागरिकका बिचमा खुला मञ्च चाहिएको छ. त्यस्तै खुला मञ्च डिजिटल प्रणाली त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मञ्च चाहिएको छ. खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ. सिङ्गो नेपाललाई खुला मञ्च चाहिएको छ. डरबाट बाहिर, त्रासबाट बाहिर र बेचैनीबाट बाहिर निकालेर यसलाई खुला बनाउनु पर्नेछ. त्यही सन्देश र त्यही सङ्कल्प लिएर आज हामी 15 महाधिवेशन सुरु गर्दैछौँ.
2: जहानिया राणा शासन ढाल्ने, पञ्चायती व्यवस्था फाल्ने, हत्या हिंसा अन्त्य गरी शान्ति प्रक्रियामा देशलाई डोर्याउँदै काङ्ग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो. इतिहासले शक्ति दिने भने होइन, शिक्षा दिने हो. काङ्ग्रेसको इतिहास गौरवशाली छ. अनुभव र ऊर्जासहितको काङ्ग्रेस जुरुक्क उठ्ने तयारीमा लागेको छ. जसलाई जोड्ने पुलको काम काङ्ग्रेसले गर्ने सभापति थापाले बताउनुभयो.
3: एकातिर अनुभव छ, एकातिर ऊर्जा छ. पुरानो पुस्ताको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ. जोड्ने काम कसले गर्छ, पुलको काम कसले गर्छ, काङ्ग्रेसले गर्छ. एकातिर इतिहास छ, एकातिर सुनौलो भविष्यको सम्भावना छ. जोड्ने काम कसले गर्छ, त्यो पुलको काम कसले गर्छ, त्यो पुलको काम काङ्ग्रेसले गर्छ. यो सङ्कल्प गरेर यहाँबाट निस्केर जानुपर्नेछ. काङ्ग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ. विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन. विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकले आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो त्यो विश्वास चाहिएको छ. त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ.
2: राजनीतिप्रति चरम वितृष्णा छ. पुराना दल काम लाग्दैनन् भन्ने भाष्य बनाइएको छ. तर कुरा सबैतिर राजनीतिका हुन्छन्। जनतालाई डेलिभरी र डिग्निटी दिनुपर्नेछ. सभापति गगन कुमार थापाले महाधिवेशन बाहिर रहेका नेताहरूलाई नरिसाउन पनि भन्नुभएको छ. महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी राखिएको थियो. काङ्ग्रेसले महाधिवेशन उद्घाटन गर्न हिजो मात्रै निवासमै पुगेर पत्र दिएको थियो. तर देउवाले महाधिवेशनमा नआएर 21 वर्षपछि अर्को महत्त्वपूर्ण अवसर गुमा गुमाउनु भएको छ। देउबा असन्तुष्टहरूको पनि एउटा गुटको मात्रै नेताका रूपमा देखिनु भएको छ। सभापति थापाले बीपी कोइराला र गणेश मान सिंहको आत्मा यही रहेको बताउनुभयो। कोही दुश्मन छैनन्, विश्वास कायम गर्नुपर्नेछ, डर देखाएर होइन, सहकार्य चाहिएको छ। सभापति थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा 40-50 जना सांसद काङ्ग्रेसबाट प्रशिक्षित रहेको पनि सुनाउनु भएको छ।
3: अघि नै रविजीले एउटा प्रसङ्ग उठाउनु भएको छ, थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भनेर भन्नुभएको छ। हामीले त मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने 40-50 जना साथीहरूले प्रशिक्षित गरेर पठाएका छन्। त्यसैले चिन्ता पनि त्यसका बारेमा धेरै होइन। फेरि हाम्रो पार्टीमा भनेको होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिदेखि तलसम्म हेऱ्यो भनेदेखि पनि हिजो काङ्ग्रेसले मञ्चमा ताली बजाएर गएका साथीहरू थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौँ। त्यसको बारेमा पनि केही छैन, यता राम्रो राम्रो कुरा सिकाएर पठाएका छौँ, धेरै त्यस्तो केही छैन। म योभन्दा बढी भन्दिनँ। अधिवेशन पछाडि पनि पार्टीमा जोड्ने कर्म हामी निरन्तर रूपमा गरिराख्छौँ। एउटा सङ्कल्प गरेर नेपाली कङ्ग्रेसले अधिवेशन सम्पन्न गर्छ, हामी कुनै निराश भएर पनि होइन, कुनै निन्दक भएर पनि होइन। नेपाली समाजमा हाम्रो एउटा विशिष्ट पहिचान छ, त्यो पहिचान हामीलाई निर्वाचनले होइन, हाम्रो कर्मले दिएको पहिचान, त्यो कर्मले दिएको पहिचान फेरि एकपटक यो समाजले जे खोजेको छ, खोजेको त्यो प्रश्नको उत्तर दिएर त्यो कर्मबाट त्यो पहिचानलाई स्थापित गर्छौँ भन्ने सङ्कल्प गरेर हामी अधिवेशनलाई सम्पन्न गर्नेछौँ।
2: काङ्ग्रेस महाधिवेशनमा मन्तव्य दिएका अधिकांश नेताहरूले गगन थापाको तारिफ गरेका छन्। अब देश हाक्ने नेताका रूपमा गगन नै भएको बताएका छन्। बल्ल बदलिएको काङ्ग्रेसले देश बदल्ने अठोट व्यक्त गरेको छ। यो अठोट पहिले भएको भए आफू पनि काङ्ग्रेस हुन्थे होला, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भन्नुभएको छ।
4: मै पनि काङ्ग्रेस हुन्थे होला यदि काङ्ग्रेसले दुर्गमको, दूरदराजको, पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरण र प्राथमिकता नदिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला, मै पनि काङ्ग्रेस हुन्थे होला। आज 50 वर्षको सभापति पाउँदा गौरवको महसुस गरिरहनु भएको छ, 40 वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला, र मै पनि काङ्ग्रेस हुन्थे होला यदि काङ्ग्रेसले आफ्नो यस्तो लहलहाउँदो रुखलाई छाडेर अर्कै पार्टीको अर्कै चुनाव चिन्हमा भोट हाल भनेर उर्दी जारी नगरेको भए।
2: सत्तारूढ दल रासोपा सभापति लामिछानेले कसकस र गनगन गर्नेलाई छोड्दा फरक नपर्ने ढाडस पनि दिनुभएको छ। उहाँले व्यक्ति बचाउन लोकतन्त्र कमजोर बनाउनु नहुने भन्नुभएको छ।
4: व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नु होला, व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नु होला। गइहाल्नु भनेको एउटा कुरा भनेरै मात्र जाने विचार गरेँ मैले, कहिले काहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो पनि हुन्छ कहिले काहीँ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। हस्, नमस्कार, जय नेपाल, फेरि पनि देशवाला।
2: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब क्रम भङ्ग गर्ने पालो गगन थापाको भएको बताउनुभयो।
5: मुख्य त गगनजीले जो क्रम भङ्ग गर्नुभयो, पहिला मैले धेरै क्रम भङ्ग गर्थे, शान्ति प्रक्रियालाई युद्धमा लान्थे, युद्धलाई शान्तिमा ल्याउँथे, शान्तिलाई संविधानमा लान्थे, संविधानलाई गणतन्त्रमा। अब म सायद क्रम भङ्ग गर्न मलाई अलि गाह्रो भए हो कि, अब पालो गगनजीहरूको तपाईँ क्रम भङ्ग गर्दै जानुहोस्, अब पालो रविजीको तपाईँले अझै क्रम भङ्ग गर्न बाँकी छ, तपाईँले पनि क्रम भङ्ग गर्नुहोस्, अनि बन्छ नेपाल।
2: प्रचण्डले देश अप्ठ्यारोमा रहेको सुनाउनु भएको छ। लोकतन्त्र संविधान नै अप्ठ्यारोमा रहेको प्रचण्डले बताउनुभयो। सरकारका गतिविधिका कारण स्वेच्छाचारिता एवं अराजकतातिर देश गइरहेको प्रचण्डको भनाइ थियो।
5: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ, हामीले समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संविधान पनि अप्ठ्यारोमै छ। अझ अहिलेका सरकारका कैयौँ अभिव्यक्ति क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ। यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने यो काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ। म तपाईहरुको यो 15 औं महाधिवेशनमा यो अपील पनि तपाईहरु सबैसँग गर्न चाहन्छु।
2: प्रचण्डको शंकालाई रासोपा सभापति रवि लामिछानेले जवाफ दिनुभएको छ। लोकतन्त्रको मूल्य र मान्यताबाट डेग नचल्ने लामिछानेले सुनाउनु भएको छ। कांग्रेसको महाधिवेशनले सत्ता र प्रतिपक्षी दललाई एउटै मञ्च खुला मञ्चमा उभ्याएको छ। देशको अवस्था र आवश्यकता सुनाउने थलोको रूपमा खुला मञ्च 10 वर्षपछि खुला भएको छ। अब सबैले नेपाल बन्छ बनाउँदैछु भन्ने संकल्प गर्नुपर्नेछ। जुन कामको सुरुवात गरेको संकेत कांग्रेस महाधिवेशनले दिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री उषा किरण।
6: नेपाली सेनाको नेतृत्वमा रसुवा नुवाकोट सीमा

क्षेत्रबीचको आवागमन दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवा प्रभावित हुँदै आएको छ। दशैंमा काठमाडौँ उपत्यका छाड्नेलाई सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्डोल बढेको छ। अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन्। खास गरी पोखरा, चितवन, भैरवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन्। तर दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायले औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाएका छैनन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले हरेक दिन जसो आफूहरू सरकारी निकायसँग छलफलमै रहेको भए पनि टिकट खुलाउने विषय अझै अन्यलमा रहेको बताउनु भएको छ। उता जहाजका टिकट भने करिब 70% बिक्री भइसकेका छन्। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार 28 असोजदेखि 14 अक्टोबरसम्मका लागि टिकट सबैजसो सेक्टरमा 70% बिक्री भइसकेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई पार्टी निर्णयबारे प्रशिक्षण दिनुभएको छ। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिनुभएको हो। धेरैजसो सांसदहरू सहभागी हुनुभएको थियो। अध्यक्षले तेस्रो कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक निर्देशनात्मक भनाइराख्नुभयो। प्रमुख सचेतक एन महरले जानकारी दिनुभएको छ। अविरल वर्षापछि अवरुद्ध हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी फाखेल फर्फिङ सड़क खण्ड एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित किटिनी खण्डमा सड़क भाँसिएपछि यातायात अवरुद्ध भएको थियो। सड़क मरम्मत तथा सरसफाईपछि उक्त सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो। मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेको र पशु तथा मत्स्य विकास निर्देशालयले सो कुराको जानकारी दिएको छ। हरेक वर्ष मानिसमा 5 नयाँ रोग भेटिने गरेकामा जसमध्ये 3 रोग पशुबाट उत्पत्ति हुने गरेको पाइएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकारी डाक्टर सन्तोष घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मानिसमा लाग्ने संक्रामक रोगमध्ये 60% जुनोटिक रहेका छन्। नयाँ संक्रामक रोगहरूमा 75% पशुबाट हुने गरेको जनाउँदै पशुको मासु र दूधबाट ती रोगहरू संक्रमित हुने बताउनु भएको छ, जसका कारण मासु जाँच अनिवार्य रहेको उहाँको भनाइ छ। नेपाल राष्ट्र ब्याङ्कले 40 करोड़ थान 1 रूपियाँका नयाँ सिक्का ल्याउने भएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले 1 रूपियाँ दरका 40 करोड़ थान साधारण चल्तीका सिक्काको डिजाइन टक्साउ आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व योग्य सूचीमा रहेका कम्पनीबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो। यसअघि मार्च 12 प्रकाशित सूचना अनुसार पूर्व योग्य ठहरीका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाड़ी उद्योगमा उत्पादन तथा लगानी बढ़ाउन सहयोग पुगेको बताउनु भएको छ। उद्योगका जानकारका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखे पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीलाई चुनौती समेत दिइरहेको छ। र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने बताउनु भएको छ। प्रतियोगिता आउँदो मंगिर 16-27 गतेसम्म हुने तय भएको छ। यसको उत्सव भने आजदेखि शुरू भएको छ। कर्णाली प्रदेशमा आयोजना गरिने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 मूल आयोजक समिति बैठकमा आइतबार असोज 18 उहाँले यसका मिति पटक पटक सरकारले अझै हुने हो कि भन्ने आशंका अझै हुने हो कि होइन भन्ने आशंका रहेको उल्लेख गर्नुभयो। तर अब त्यस्तो दुविधा राख्नुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नु भएको छ।

0: लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इंस्टॉलेशन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भने देखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट

0: कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपाल।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: प्रधानमन्त्री बालेनलाई एकै महिनामा भारत र टर्की दुवैतिरबाट निमन्त्रणा। कोप सम्मेलनका लागि टर्कीका राष्ट्रपतिले पठाए निम्तो, कता जाने भन्नेमा अलमल। प्रधानमन्त्री बालेन र शाहलाई एकै महिनामा भारत र टर्की दुवै देशबाट औपचारिक निमन्त्रणा आएपछि परराष्ट्र मन्त्रालय अहिले ठूलो अलमलमा परेको छ। आगामी नोभेम्बर महिनामा भारत जाने कि टर्की जाने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपाल स्थित भारतीय दूतावास र प्रधानमन्त्री कार्यालयसँग समन्वय त गरिरहेको छ, तर अहिलेसम्म कता जाने भन्ने ठोस निर्णय हुन सकेको छैन। नयाँ सरकार गठन भए लगत्तै भारतबाट औपचारिक निमन्त्रणा आएकाले नोभेम्बर महिनामै प्रधानमन्त्री बालेनको भारत भ्रमण गराउने तयारी तीव्र गतिमा चलिरहेको छ। परराष्ट्र मन्त्रालयले यसका लागि सबै गृह कार्य अगाडि बढाए पनि दिल्ली जाने निश्चित मिति भने अझै तय भइसकेको छैन। यही बीचमा नोभेम्बर 9-20 गतेसम्म टर्कीको अल्टालियामा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रको सम्मेलन COP31 आयोजना हुँदैछ। सो सम्मेलनका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री बालेनलाई औपचारिक निमन्त्रणा पठाएका छन्। परराष्ट्र मन्त्रालयले सो निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीका अनुसार COP31 को तयारी पनि सुरु भइसकेको छ। तर यो सम्मेलनमा नेपालको तर्फबाट कसको नेतृत्वमा टोली जाने भन्ने अझै टुङ्गो लागेको छैन। नेपालका लागि यो सम्मेलन अत्यन्तै महत्वपूर्ण छ। यसअघि COP29 राष्ट्रपति रामचन्द्र पौडेल, COP30 अन्तरिम सरकारका तत्कालीन कृषि मन्त्री मदन प्रसाद परियार, COP28 प्रचण्ड, COP26 शेरबहादुर देउवा र COP15 माधव कुमार नेपाल आफै सहभागी भएका थिए। यसपटक नेपालमा जलवायु परिवर्तनका कारण ठूलो प्राकृतिक विपद आएकाले यो अन्तर्राष्ट्रिय मञ्चमा देशको उच्च तहकै सहभागिता हुनुपर्नेमा परराष्ट्रका अधिकारीहरूले जोड दिएका छन्। मुराद कुरुम मुख्य अध्यक्ष र अस्ट्रेलियाका क्रिस ओएन छलफलको अध्यक्ष रहने COP31 तापक्रम वृद्धिलाई 1.5 डिग्रीमा रोक्ने, जोखिमयुक्त समुदायलाई अनुकूलन कोष दिलाउने र सन् 2050 शून्य कार्बन उत्सर्जन गर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ। यसअघि संयुक्त राष्ट्र संघको महासभामा पनि शुरूमा परराष्ट्र मन्त्री मात्र जाने भनिए पनि अन्तिम समयमा प्रधानमन्त्री बालेन आफै अमेरिका गएका थिए। अब यो पटक अझै एक महिनाको समय बाँकी रहेकाले परराष्ट्र मन्त्रालय अलमल चिर्दै प्रधानमन्त्री बालेन पहिले कता जान्छन् त्यसको औपचारिक निर्णय भने आउन बाँकी नै छ।

यो दसैँमा बेकोको सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता अङ्गेलु शेर्पा।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक।
2: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सुरु भयो, यहाँको उम्मेदवारी अथवा के छ महाधिवेशनमा यहाँको तयारी?
3: मेरो उम्मेदवारी सहमहामन्त्रीको हुँदैछ, सहमहामन्त्रीको साथीहरू सरसल्लाह गरेर
2: सहमहामन्त्रीमा नै चाहिँ किन तपाईँ?
3: सहमहामन्त्री यस्तो हो, अब नेपाली काङ्ग्रेसभित्र धेरै जस्तो साथीहरू अब एकदम योग्य हुनुहुन्छ, भातृ संस्था विभिन्न भातृ संस्थाहरूबाट आउनु भएको साथीहरू हुनुहुन्छ नेतृत्व तहमा, र अब नेपाली काङ्ग्रेसभित्र तल साङ्गठनिक रूपमा गाउँ जिल्ला तह हुँदै विभिन्न तहमा काम गरेर आएका र अलिकति तल ग्रासरुट अनुभव भटुलेका कार्यकर्ताको कमी छ नेतृत्व तहमा, त्यस कारणले गर्दा मेरो उपस्थितिले त्यो अपूर्णता र पूर्णता दिन्छ।
2: भनेको के कुरा चाहिँ पुगेको छैन, के कुरा पुर्याउन चाहनुहुन्छ यहाँ?
3: होइन, अब यस्तो छ, अब ग्रासरुट तहमा जुन किसिमको कृषिका कुराहरू छन्, जुन किसिमको विकास निर्माणका कुराहरू छन्, जुन किसिमको के अरे घरेलु उद्योगको कुराहरू छन्, ती कुराहरूमा चाहिँ अब यो पार्टीको भातृ संस्थामा बसेको नेतृत्व तह भन्दा हामीलाई अलिक बढी अनुभव छ, र ती कुराहरूलाई हामी इफोर्ड गर्न सक्छौँ।
2: भनेको अहिलेको काङ्ग्रेस महाधिवेशनले अनुभवी नेतृत्व चयन गर्छ कि युवा नेतृत्व चयन गर्छ त त्यसो भए?
3: त्यो सबैले सम्मिश्रण हुन्छ, अब त्यो सबैको सम्मिश्रणबाट नेतृत्व पूर्णता हुन्छ भन्ने हाम्रो विश्वास हो।
2: महाधिवेशनले दिने सन्देश चाहिँ के हुन्छ त?
3: महाधिवेशनले अब नेपाली काङ्ग्रेस अहिलेसम्म एउटा साङ्गठनिक संरचनागत रूपमा बदलिएको छ, त्यस कारणले गर्दाखेरि महाधिवेशनले नेपाली काङ्ग्रेसका नीतिहरू दृष्टिकोणहरू तयार गरेर नेपाली काङ्ग्रेस आगामी दिनहरूमा देश निर्माणका लागि, नेपाली समाजलाई बदल्नका लागि, नेपालीको जीवन स्तरलाई उकास्नका लागि र बेरोजगारी समस्या हल गर्नेदेखि आर्थिक उन्नतिसम्म कामहरूको अगुवाई नेपाली काङ्ग्रेसले गर्छ, र त्यो अगुवाई गर्दै गर्दाखेरि जनतालाई नेपाली काङ्ग्रेस नेपाली जनताको अपरिहार्य अङ्ग हो भन्ने कुराको महसुस गराउँछ।
2: भनेको काङ्ग्रेसले अब आफ्नो कर्मलाई लिएर गाउँ गाउँ फर्किन्छ महाधिवेशन पछि त्यसो भए?
3: हुन्छ, र तपाईँ नेपाली काङ्ग्रेस जनताको अति आवश्यक शक्ति हो, र जनताका लागि नै नेपाली काङ्ग्रेस जनताका लागि नेपाली काङ्ग्रेस लागि जनता हो भन्ने कुरालाई साबित गर्ने कोसिस गर्छ नेपाली काङ्ग्रेसले।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक। दिस होम इन्टरनेट।
2: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाइ सराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
5: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9005068852
8: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर्दा तलाई हेरम
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
11: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइललाई

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 र 98 550 7070
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 98 550 2640
3: It's 9 o'clock अहिले 9 बजेको छ
4: यो रेडियो नेपाल
5: 93.2
4: प्रमुख समाचार नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँमा सुरु लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरूमाथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किवको जनजीवन अस्तव्यस्त र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता समाचार अब विस्तारमा नेपाली कांग्रेसको 15 महाधिवेशन आजबाट काठमाडौँको खुला मञ्चमा सुरु भएको छ परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारा सहित महाधिवेशन सुरु भएको हो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न असहमति र विचारका लागि बताउनुभयो सभापति थापाले खुला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकाले अब यस्ता खुला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो
6: नेपाली कांग्रेसको महाधिवेशनको स्थल खुला मञ्च बनाएर कांग्रेसले लिन दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प यो हो आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ संसद खुला छैन संसद बन्द छ किनकि संसद जुन संसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि आफूलाई नबनाउने सांसदका निम्ति पनि त्यो संसदको गरिमाका लागि यो व्यवस्थाका लागि जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन समुदायको बिचमा खुला मन चाहिएको छ जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस् अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस् त्यो खुला मन चाहिएको छ राज्य र नागरिकका बिचमा खुला मन चाहिएको छ त्यस्तै खुला मञ्च डिजिटल प्रणाली त्यो प्लेटफर्ममा पनि चाहिएको छ जहाँ केवल प्रतिक्रिया मात्र होइन जहाँ तथ्य र तर्क पनि टिक्न सकोस् त्यहाँ पनि खुला मञ्च चाहिएको छ खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस् त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ
4: सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शङ्का उपशङ्का उत्पन्न गरिएको भन्दै लोकतन्त्रका मूल्य र मान्यताको रक्षा र संरक्षण गर्न रासोपा अग्रपङ्क्तिमा उभिने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्दै आफूहरूले काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने बताउनुभयो
7: आन्दोलन हुन्छ आन्दोलनले ढाल्छौँ आँधी बेरीको कुरा पनि सुनिरहेको छु म आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ अब चुनावबाट मात्रै सरकार फेरौँ लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ र जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको चुनावै सुरक्षा तैनाती गर्न गरिएको अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु यस्ता विषयहरूमा यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला।
4: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकाले देशलाई अझ सुदृढ बनाउन काङ्ग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो।
5: हामीले शान्ति सम्झौता मार्फत समावेशी लोकतन्त्र यो देशका महिलाहरूको लागि दलितहरूको लागि आदिवासीहरू जनजातिको लागि मधेसीको लागि मुस्लिमको लागि थारूको लागि जुन पहिचान र अधिकारको स्थापना गरेका थियौँ त्यसलाई अझ सुदृढ गर्ने काममा तपाईँको नेतृत्व अगाडि बढ्नेछ। शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल स्टोरीमा बदलेर नेपालको नाम विश्वमा फेरि एकचोटि शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा यो कुरा हुनेछ म विश्वास दिलाउन चाहन्छु र मलाई विश्वास छ आउने दिनमा हामी सबैले एउटा समझदारीका साथ साँच्चै एउटा समृद्ध नेपाल निर्माण गर्नेछौँ।
4: उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि काङ्ग्रेस अझ बलियो ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर मधेस आन्दोलनले उठाएका सवाल तथा जेएनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो।
5: लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ, अधिनायकवादतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्द पुगेको छ। त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बिचमा राख्न चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले मुलुकलाई आगामी 20 वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने भन्नुहुँदै वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेको काङ्ग्रेसले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम नेपालले महाधिवेशनबाट काङ्ग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिनुभएको छ। महाधिवेशन उद्घाटन समारोहमा 2007 चैत्र 26 गते 18 वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृका प्रसाद कोइरालाको हातबाट सदस्यता लिनुभएका नेपाली काङ्ग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका गुल्मीको तमघासका 94 वर्षीय प्रजातन्त्र सेनानी मथुरा प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि हुने र निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नाग्म गमगढी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग सो राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने छवटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। केही दिन अघिको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घरमा पूर्ण क्षति भएको छ भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा क्षति भएको छ। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एसपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: प्राप्त करो।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। बाराको देवताल गाउँपालिका छ जबका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका छ रौवाहीका 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा खोजिने क्रममा पोखरीको दक्षिणतर्फ किनारामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले अनुगमनलाई तीव्र बनाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
4: दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन खाना पकाउने एलपी ग्यास लगायतमा कालो बजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायातका साधनको पनि अनुगमन सुरु गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
5: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बच्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
4: बागलुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढाएको छ। नगर उप प्रमुख राजु खड्का।
6: चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानुनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी चामलहरू तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ। सरकारी गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँहरूसँग पनि समन्वय गरेर
4: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कारवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
7: अखाद्य वस्तुहरू थुप्रैमा भेटिएको छ। अहिलेलाई ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ र अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानुनको परिणाम रहेर हामी कारबाही अगाडि बढाउनु त हुन्छ।
4: चाडपर्वको अवसरमा विशेष गरी चामल चिनी तेल लगायतका खाद्य वस्तु ग्यास इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सबै सचेत बन्नु पर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
3: अब बाँकी समाचार। सन्तानको सुस्वास्थ्य, दीर्घ जीवन र कल्याणको कामना सहित मिथिला सहित तराई मधेसका महिलाले मनाउने 3 दिने जितिया पर्व आज सम्पन्न भएको छ। जितिया पर्वको अन्तिम दिन आज व्रतालु महिलाले भगवान जितुवाहनको पूजा आराधना गर्दै फलाहार वा अन्न ग्रहण गरी व्रत सम्पन्न गरेका हुन्। नेपाली हास्य व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित 3 पुरस्कार आज समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो। वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई 1,11,111 रुपियाँ राशिको भैरव पुरस्कार र

0: पुग्नु भएको थियो। उहाँ किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दर्न ब्रिजमा आक्रमण गर्यो। यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो। आजको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किभका मेयर भिटाली क्लिटस्कोले बताएका छन्। यस पुलले किभको पूर्वतर्फको हिस्सालाई पश्चिमी हिस्सासँग जोड्छ। यस नदीको दक्षिणतर्फ रहेको पुलमा यसअघि नै आक्रमण भइसकेको छ। शुक्रबार तथा शनिबार युक्रेनका अन्य विभिन्न क्षेत्रमा पनि रुसले आक्रमण गरेको छ, जसमध्ये शुक्रबार रातभर रुसले गरेको आक्रमणमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा 5 जनाको मृत्यु तथा 40 भन्दा धेरै घाइते भएको क्षेत्रीय प्रमुख आलेह स्यानिहोभले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग बताएका छन्। श्रीलङ्कामा भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। वर्षाजन्य घटनाका कारण 1 जना बेपत्ता भइरहेको र दर्जनौ घाइते भएका छन्। वर्षाले 1190 परिवारका 4360 जना प्रभावित भएका देशको विपद व्यवस्थापन केन्द्र डीएमसीले आइतबार यो जानकारी दिएको हो। अब आर्थिक समाचार।
1: उत्तरी नाकाबाट हुने आयात सडक अवरोधका कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरव भन्सार नाकामा मालवाहक सवारीको चाप निकै बढेको छ। बाढी पहिरो र डुबानका कारण देशका विभिन्न सडक समेत प्रभावित भएपछि भैरव नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्य तर्फ पठाउन समेत समस्या भएको भैरव भन्सार कार्यालयले जनाएको छ। चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारत तर्फको मार्ग प्रयोग गर्न थालेका हुन्। त्यससँगै वर्षाका कारण देशभित्रकै सडक तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट आएका सामान समेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरव नाकामा सवारीको चाप बढेको हो। भैरव भन्सार कार्यालयका अनुसार मालवाहक सवारीको चाप व्यवस्थापन गर्न नेपाल र भारत तर्फको भन्सार बीच समन्वय गरी नाका सञ्चालनको समय समेत बढाइएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। 10 खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव सुरु भइसकेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर 16 गतेबाटै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले अघिल्लो राष्ट्रिय खेलकुद भन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार सम्पूर्ण सरकारवाला सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको बताउनुभयो। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने जानकारी गराइएको छ। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन काठमाडौँमा सुरु। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो। विगत 1 सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किभको जनजीवन अस्तव्यस्त र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
10: हेलो
11: हेलो बुढी, के छ खबर?
10: ठिकै छ, चलेकै हो।
11: ल भिडियो अन गर्दा तलाई हेरम।
10: भिडियो अनै छ त, देख्नु भएन र?
11: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
10: माडीको नेट यस्तै त हो नि।
11: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका पाँच ब्रह्मपुरी निवासी सूर्य सुनारले दोस्रो मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको छ। असो 17 गते शनिबार सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रथम पुरुष स्पोर्ट्स फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुनारले मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको हो। चितवन फिजिकल फिटनेस सेन्टर गैराकोटबाट प्रतियोगितामा सहभागी हुनुभएका सुनारले 70 केजी तौल समूहमा 16 पदक जित्दै ओभरअल तर्फ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो मिस्टर चितवनको उपाधि पार्न सफल हुनुभएको हो। उपाधिसँगै सुनारले नगद 1,50,000 रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा चितवन जिल्लाको विभिन्न स्थानबाट आएका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। उपाधि जितेपछि प्रतिक्रिया दिँदै सुनारले आफ्नो मेहनत र निरन्तर अभ्यासले सार्थकता पाएको बताउनु भएको छ। लामो समयको तयारी, अनुशासन र नियमित प्रशिक्षणका कारण आफूले यो सफलता प्राप्त गर्न सकेको उहाँको भनाइरहेको छ। माडी नगरपालिका पाँच स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि अभिभावक प्रतिनिधि छनौट गरिएको हो। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितितर्फ जयादेवी पौडेल, लामिसानी बाटुली हरिजन, विक्रम महतो र सीमान्त चौधरी छनौट हुनुभएको छ। माडी नगरपालिकाको निर्देशन तथा प्रचलित शिक्षा ऐन र शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार अभिभावकबाट सदस्य छनौट गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ। नेपाल दुर्लभ रक्त समूह चितवनको उपाध्यक्षमा राजमणि नेपाल चयन हुनुभएको छ। संस्थाको 10 अधिवेशनले नेपालको अध्यक्षतामा 13 जनाको कार्यसमिति निर्विरोध चयन गरेको हो, जसमा उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दिपेन्द्र पौडेलको साध्यक्षमा आमोद सुवेदी र सहसचिवमा क्रिस्टी सापकोटा चयन हुनुभएको छ। सदस्यहरूमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोदा शर्मा, मदन कट्टेल, सविता पौडेल, विमला मिश्र, हरि भण्डारी चयन हुनुभएको छ। नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षय कोषमा रकम संकलन गरेको छ। चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न जेहेन्दार तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले 2075 सालमा स्थापना गरिएको अक्षय कोषमा लक्ष्य अनुसार 10,07,680 रुपियाँ रकम संकलन गरेको भरतपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो। नेपाली काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँको खुला मञ्चमा शुरू भएको छ। विशेष महाधिवेशनबाट बनेको काङ्ग्रेस नेतृत्वले 15 नियमित महाधिवेशनको आयोजना गरेको हो। अहिले काङ्ग्रेसभित्र चुनावी सरगर्मी शुरू भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ पुगेर धमाधम उम्मेद्वारी घोषणा पनि गरिरहेका छन्। चितवनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू पनि विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका छन्। जिल्लाका नेताहरूले युवा केन्द्रीय सदस्यदेखि सह महामन्त्रीसम्मको पदमा उम्मेद्वारी घोषणा गरे चितवन प्रहरीले शनिबार करिब 10,000 लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका एक सूर्यपुर स्थित सानु घिसिङको घरमा मदिरा बनाई बिक्री वितरण भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले 10,000 लिटर मदिरा नियन्त्रणमा लिएको हो। घिसिङको घर गोठ र उनले स्टोर गरिराखेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहितको सामग्री इलाका प्रहरी कार्यालय रत्नगरको टोलीले नियन्त्रणमा लिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशन आइतबार उद्घाटन गर्नुभएको छ। थापाले पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्विरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो। राजधानीको खुल्ला मञ्चमा आयोजित उद्घाटनमा उहाँले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचन समेत गर्नुभएको थियो। महाधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेसका अग्रज नेताहरूको तस्विरमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत माल्यार्पण गरेका थिए। महाधिवेशनको उद्घाटन समारोहमा राजसभा सभापति रवि लामिछाने सहित विभिन्न दलका नेताहरूको सहभागिता रहेको थियो। नेपाली काँग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आगामी 4 वर्षका लागि काँग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा समेत समेटिएको छ। थापाले तयार पार्नुभएको प्रतिवेदनमा काँग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाइएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। काँग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ। नेपाली काँग्रेसको आइतबारदेखि सुरु भएको 15 महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। महाधिवेशन सुरु भएसँगै लुम्बिनीबाट पदाधिकारीमा आधा दर्जन र केन्द्रीय सदस्यमा एक दर्जन भन्दा बढी नेताले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरू भेला हुन थालेसँगै विभिन्न समूहले भेटघाट, छलफल र प्रचार प्रसारलाई तीव्रता दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पार्टीले 5 वर्षमा काम गर्न नसके पहिले पार्टी सदस्यता च्यात्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा उहाँले चुनावका बेला भोट माग्दा दल छोड्नु पर्दैन, भोट दिनुहोस् भन्नेको कुरामा अडिग रहेको सुनाउनुभयो। रविले राजनीतिक स्वार्थका निम्ति कुनै पनि संस्थालाई आरोप नलगाउन आग्रह गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली काँग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभएको छ। काँग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्गाए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली काँग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभयो। काँग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्ग्याए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत पुनः निर्वाचित हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनबाट राउत 958 मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्ष पदमा राउतको मात्रै उम्मेद्वारी परे पनि निर्वाचन प्रक्रिया मार्फत उहाँलाई निर्वाचित गरिएको हो। राष्ट्रिय उपाध्यक्षमा राउतका दाजु डाक्टर जयकान्त राउत सहित 7 निर्वाचित भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल तानसेन सडक खण्डको सिद्ध बाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो तिनाहुर गाउँपालिका 3 स्थित तल्लो सिद्ध बाबा नजिक बुटोलबाट गुल्मीतर्फ जाँदै गरेको लु चौरतर्फ 9171 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका 3 47 वर्षीय नवराज पन्तको ज्यान गएको हो। र 12 देवताल गाउँपालिका छ जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरको मृत्यु भएको छ। देवताल गाउँपालिका छ र उहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्नो अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

साइले मुखियाको छोरो माधनको चिन्ता छैन नमानेला तार्छु साइले।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन, नमानेला त छु साइली, खोली झरे माछी जालमा।

चलाउने माया संसारै, जलाउने माया संसारै, हँसाउने माया संसारै, रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल असोज 19 गते सोमबार आश्विन प्रको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: काङ्ग्रेसको महाधिवेशनबाट परम्परामा क्रमभङ्ग, भविष्यप्रति नयाँ आशा, छुटिए संस्थापक नेताका लिगेसी, उत्पादनमा जोड दिने नीति, अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति भराउने र त्रिशुली पारी वैकल्पिक मार्ग बनाउने योजना अघि बढ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालनमा आधुनिकता भित्र्याउँदै बागलुङका किसान शीर्षकको शुभ समाचार।
0: एक दशक अगाडिसम्म बागलुङका किसानले परम्परागत रूपमै पशुपालन गर्ने गर्थे। एउटै परिवारले सयौंको संख्यामा पशु पाले पनि जीविकोपार्जन समस्या थियो, तर अहिले त्यो अवस्था विस्तारै फेरिँदै गएको छ। किसान अब आधुनिक प्रविधिसँग जोडिन थाले। ग्रामीण क्षेत्रका अधिकांश किसान अझै पनि परम्परागत रूपमै पशु पाल्दै आए पनि केही किसान भने आधुनिकतासँग जोडिन थालेका छन्। पछिल्लो समयमा बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या वर्षेनी बढ्दै गएको छ। पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ्न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढेर 3876 पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैँसीमा कृत्रिम गर्भाधान गरिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट.
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका. माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा. माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका. राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
3: हामीले राजा च्याउ त्यसै भनेको हो र.
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन

वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: ಸರ್ಫ್ ಎಕ್ಸೆಲ್ ನಿಶುಲ್ಕ, ಡಿಶ್ ವಾಷರ್ ಗಿಂತ ದುಯೋಟ ವಾಷಿಂಗ್ ಟ್ಯಾಬ್ಲೆಟ್ ನಿಶುಲ್ಕ. ಮೈ ಜಿಯಾ ದಸೈಕೋ ಖುಷಿ, ಘರ್ ಘರ್ ಮಾ ಉಪಹಾರ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रम भङ्ग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ. लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ. काठमाडौँको खुला मञ्चमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो. उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिरै रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरी रहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलोपटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ्नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। त्यस्तै सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि दुई दिनसम्म बन्द सत्र काठमाडौँ स्थित खुला मञ्चमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी तीनवटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रम भङ्ग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गदेनले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रम भङ्ग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी, मध्याह दैनिक खबर लेख्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मञ्चमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मञ्च बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मञ्चमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देवालका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देवालका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला र गणेश शशांक कोइराला र प्रकाश मानसिंहको सहभागिता नहुँदा कंग्रेसमा पुरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो।
2: रविले गगनलाई के लगाए दोस्रो गुण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो हुन्छ। यति दिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ 4 कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाडौँका क्षेत्र नम्बर 2, 6, 7, र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यन्त्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सर्लाही 4 उम्मेद्वार बने। रासोपाका अमरेश सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मञ्चमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं, तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? राष्ट्रपति सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनीतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी 4 लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनता माझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कारवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनु पर्ने प्रस्ताव गरिएको छ।
3: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भोटेको सिद्धेश्वरी करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाडौँ क्लाइमेट विक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय, स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिए गरिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म सञ्चालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरिए भने 1000 भन्दा बढीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोडिएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोडिनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन, पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा सरकारी प्रयाससँगै नागरिक समाजका केही अभियन्ता लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय छन्। तिनै मध्ये केही अभियन्ता भोटेकोशी त्रिशुली नदीमा बाढ़ी आएको दिन अर्थात भदौ 10 गते काठमाडौँमा क्लाइमेट विक आयोजना गर्ने विषयमा छलफल गर्न पूर्व निर्धारित बैठकमा रहेका थिए। भोटेकोशी बाढ़ीले प्रेरित नागरिक अभियान शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढ़ीले त्रिशुली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर खण्ड क्षत विक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगी मारामा समेत पहिरोको कारण सड़क अवरुद्ध हुने जोखिम बढ्दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।